0: रेडियो अन्नपूर्ण 93.4।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
2: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
3: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
2: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
1: उपचार हुने रोगहरू
2: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रिएको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक, फोन 0865685636, मोबाइल 98560536536, 98560005636। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 0168533123, 98028750701, 98028750702।
5: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
6: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
5: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
6: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
5: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
6: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
5: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 0165718095749997।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था, गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पङ्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
4: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र, होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
7: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेलो, के छ तेरो खबर?
11: ठिक छु यार, सन्चै छस्?
10: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
11: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
10: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
11: मैले पनि किन्नु छ के, सँगै किनौ न।
10: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
11: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार, हो त्यही जाऊँ न।
10: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
12: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9560-31412, 9464-67887।
13: तन्ना, आजै फेरि हेर्नुहोस्।
14: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
15: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडाज्यू हरेक महिनाको दोस्रो शनिबार
16: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
15: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
14: उपचार हुने रोगहरू:
15: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा 1 हरिचोक, फोन 061-586-5636, मोबाइल 9560-36536, 9560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
15: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रमसम्म 2083 साल वैशाख 31 गते बिहिबार, तदनुसार सन् 2026 मे 14 तारीक नेपालसम्म 1146 जेठ कृष्णपक्ष द्वादशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह, प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि जवाफ दिने, विपक्षीको विरोधका कारण बैठक बस्न सकेन, सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरूको आग्रह, सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण, राष्ट्रपा सांसदको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल बारले लेखियो सभामुखलाई पत्र, अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेजिङमा अवतरण।

राष्ट्रपतिप्रति आपत्ति जनाउँदै नेपाल बारले लेखियो सभामुखलाई पत्र। अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेजिङमा अवतरण

0: इसका का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन तथा थप प्रभावकारी र छरित बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। त्यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, त्यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी दुई मन्त्रालय गाभेर महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्य अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ।

त्यात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्य प्रसाद सिटौला सरोज फराकिलो मतान्तरले निर्वाचित भएका छन्। पोखरामा बुधबार सम्पन्न महाधिवेशनमा निकटतम प्रतिस्पर्धी हरिशरण केसीलाई भारी मतले पछि पार्दै सिटौला महासंघको नेतृत्वमा पुगेका हुन्। कुल खसेको 1560 मत मध्ये सिटौलाले 1030 मत प्राप्त गरे भने केसीले 464 मत मात्र पाए। अध्यक्षमा विजयी सिटौलालाई नेपाली कंग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरूको समर्थन रहेको थियो। केसीले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका हुन्। यसैगरी महासंघमा 3 वरिष्ठ उपाध्यक्ष पदमा सानु काजी प्रजापति, एन कुमार साई र केदार प्रसाद पौडेल विजयी भएका छन्। 6 जना बीच प्रतिस्पर्धा भएकोमा प्रजापतिले सर्वाधिक 826 मत ल्याउँदै निर्वाचित भएका छन्। पोखराका एन कुमार साई 749 र केदार प्रसाद पौडेल 579 मतसहित वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। 7 उपाध्यक्ष पदमा चन्द्रा ओझा 783, डम्बर राज पन्त 693, आत्मराम थापा 661, कान्छाराम थिङ 610, कान्छामान बल 585, जीत बहादुर भारती 556 र रामप्रसाद सुवेदी 539 मतका साथ निर्वाचित भएका छन्। उपाध्यक्षमा 13 जनाको उम्मेद्वारी परेको थियो। उपाध्यक्ष मालभागतर्फ यादवलाल श्रेष्ठ 76 मत प्राप्त गरेर विजयी हुँदा नवीन प्रजापतिले 63 मत मात्र प्राप्त गरे। महासचिवमा डेकनाथ गौतम विजयी भएका छन्। 3 जना उम्मेद्वारबीच प्रतिस्पर्धामा गौतमले 698 मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ज्ञानेन्द्र श्रेष्ठले 499 र शम्भु प्रसाद रिजालले 283 मत पाएका छन्। 3 उपमहासचिवमा देवीन श्रेष्ठ 841, भानुभक्त बराल 761 र पुरूषोत्तम सिंह खडा 613 मतका साथ निर्वाचित भएका छन्। 3 सचिव पदमा उमेश केसी 599, चेत प्रसाद गौतम अर्जुन 586 र टंक प्रसाद बस्याल 551 मतका साथ निर्वाचित भएका छन्। कोषाध्यक्षमा राजेन्द्र आचार्य 716 मतका साथ विजयी भएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस सहित विपक्षी दलले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह वालेनको उपस्थिति बिना सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि नबढ़ने अडान कसेपछि बुधबारको प्रतिनिधि सभा बैठक प्रभावित बन्यो। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राई हर्क साम्पाङले त बैठक नै बहिष्कार गरे। विपक्षीले लगातार अवरोध गर्ने र सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गर्ने हिम्मत नदेखाउँदा बुधबार तीन पटक बैठक स्थगित हुन पुग्यो। अर्को बैठक बिहिबार पुनः बस्नेछ। विपक्षी दलले अर्थमन्त्री डाक्टर सोडी मुवाग्देलाई सरकारको नीति तथा कार्यक्रम सदनमा टेबल गर्न दिए पनि जवाफका लागि प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने भन्दै सभामुख डीपी अर्याल समक्ष प्रधानमन्त्रीलाई रूलिङ गर्न आग्रह गरेका थिए। तर विपक्षी सांसदहरूको माग अनुसार सभामुख डीपी अर्यालले बुधबार सदनको काम अगाडि बढ़ाउने र प्रधानमन्त्रीसँग सल्लाह गरेर बिहिबारको बैठकका लागि सल्लाह गर्न सकिने जवाब दिएका थिए। उनको यस्तो जवाफको विपक्षीले विश्वास गर्न सकेनन्। बरू प्रतिपक्षी दलका सांसदहरूले सदनमा प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता ग्यारेन्टी माग गरिरहे। प्रधानमन्त्री उपस्थित हुने नहुने भन्नेमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच सवाल जवाफसँगै बैठक पनि अवरोध भइरह्यो। पहिलो बैठकमा विपक्षीले यही माग राखेर बैठक अवरोध गरे पनि 15 मिनट बैठक स्थगित गरेर सभामुख र दलका प्रमुख सचेतकहरूबीच परामर्शका आधारमा नीति तथा कार्यक्रम मन्त्री वाग्लेलाई टेबल गर्न दिइएको थियो। तर विपक्षीहरू नीति तथा कार्यक्रममा छलफल र जवाफका लागि भने प्रधानमन्त्रीको सहभागिता सुनिश्चितताको मागबाट पछाडि हट्नै चाहेनन्। विपक्षीको यस्तो अडान कायमै रहेपछि सभामुखले पुनः दोस्रो पटक 15 मिनट बैठक स्थगित गरे भने तेस्रो पटक अर्को दिन बस्ने गरी बैठक स्थगित गरियो। बुधबारका बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखबाट रूलिङको माग गर्दै पटक पटक सभामुख अर्यालको ध्यान आकर्षण गराएका थिए। हामी यो सदनको निरन्तरता चाहन्छौं, एउटा निकास होस्, आङदेम्बेले भनेका छन्। संसदको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य छ, उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई यहाँले रूलिङ गरिदिनु पर्यो, त्यो प्रधानमन्त्रीको सम्मान पनि हो, अन्यथा हामीलाई धेरै कराउन आउँदैन, उभिरहन्छौं, आङदेम्बेले अड्डी कसेका थिए। अर्को विपक्षी दल नेकपा एमालेका सांसद पद्मा आर्यले पनि नीति तथा कार्यक्रममा प्रमुख जिम्मेवार प्रधानमन्त्री नै भएकाले बैठकमा सहभागी भएर जवाफ दिनुपर्ने बताएका थिए। जनताले प्रधानमन्त्रीको आवाज सुन्न चाहेको छ, नेकपाका प्रमुख सचेतक युवराज दुलालले भनेका थिए। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीलाई अघिल्लो संसदमा प्रधानमन्त्री उपस्थित नहुँदा विरोध गरेको स्मरण गर्दै अहिले प्रधानमन्त्री उपस्थित नहुँदा रासोपाका सांसदहरूको अस्तित्वमा प्रश्न उठेको बताएका थिए। नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको व्यवस्था भने गरिएको छैन। सोही व्यवस्थालाई आधार मानेर संसद बैठकमा सत्तापक्षका सांसदहरूले कुन नियमका आधारमा प्रधानमन्त्रीको उपस्थिति खोजेको हो भनेर विपक्षी दलका सांसदहरूलाई पति प्रश्न गरेका थिए। त्यस्तै सभामुख अर्यालले पनि प्रधानमन्त्रीको उपस्थितिका सवालमा नियमावलीको कुन प्रावधानमा टेकेर प्रधानमन्त्री उपस्थित हुनुपर्ने हो भन्ने तर्क गरेका थिए। सत्तारूढ़ दल राजसभाका सांसद खगेन्द्र सुनारले संसदको नियमावलीमा प्रधानमन्त्री कुनै कारणवश सदनमा आउन नसकेको अवस्थामा प्रधानमन्त्रीले तोकेको प्रतिनिधि जवाब दिन सक्ने स्पष्ट रहेको बताएका थिए। विपक्षीले आवाज उठाउनु भए उठाउन पाइन्छ, तर सभामुखको कुरा नै नसुनी आफूले जे भन्यो त्यो हुनुपर्छ भन्ने होइन, प्रतिनिधि सभा विधि र नियमले चल्नुपर्ने हो सुनारको भनाइरहेको छ। सुनारले भने चाहिँ प्रतिनिधि सभा नियमावलीको 38 को 1 उपनियममा नीति तथा कार्यक्रम सम्बन्धी कार्यविधिको व्यवस्था छ, जसमा राष्ट्रपतिबाट गरिएको सम्बोधनको लागि धन्यवाद प्रस्ताव पारित भएपछि राष्ट्रपतिबाट गरिएको सम्बोधनमा उल्लेखित नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि सभामुखले प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको कुनै मन्त्रीसँग परामर्श गरिदिन र समय तोक्ने र त्यसरी तोकिएको दिनमा दलीय प्रतिनिधिको आधारमा सम्बोधनमा रहेका विषयमा छलफल हुनेछ भनिएको छ। तर यस्तो भन्दैमा नेपालको संसदीय व्यवस्था र अभ्यास अनुसार प्रधानमन्त्री संसदप्रति जवाबदेही हुने भन्ने विषयका बारेमा स्वयं सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र प्रधानमन्त्री बालेन शाहले संसदीय मूल्य मान्यता र मर्यादाप्रति अनदेखा गर्न नमिल्ने सरकारवालाहरूको भनाई रहेको छ।

कास्कीको रूपा गाउँपालिकाले विकासको एउटा भिन्नै र मौलिक बाटो पछ्याएको छ। धेरैजसो स्थानीय तहले सुरुमै प्रशासनिक भवन बनाउन जोड़ दिइरहँदा रूपाले भने प्राथमिकताको सूचीमा नागरिक केन्द्रित विकास निर्माणलाई प्राथमिकतामा राख्यो। उसले पहिले गाउँका कुना कुना जोड़ने सड़क खन्यो, घर घरमा खाने पानी पुर्यायो, स्वास्थ्य संस्था र विद्यालयको जग बसायो र सबै सातवटै ओड़ाका आफ्नै सुविधा सम्पन्न भवन ठड्यायो। जब आधारभूत पूर्वाधार र ओड़ा तहका प्रशासनिक केन्द्रहरू बलिया भए तब मात्रै पालिकाले आफ्नो मुख्य प्रशासनिक मुख्यालय निर्माणमा हात हाल्यो। पोहोर साउन 1 गते शिलान्यास गरिएको यो भवन मात्र 10 महिनाको अवधिमा निर्माण सम्पन्न भएर बुधबार उद्घाटन गरिएको छ। 7,79,54,000 रूपियाँमा निर्मित सो आधुनिक भवनको गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बुधबार उद्घाटन गरेका हुन्। 10,87,67,000 रूपियाँको लागत अनुमान गरिए पनि निर्माण कम्पनी रामिता इन्फ्रास्ट्रक्चर र मन कन्स्ट्रक्सन जेबीले 20.23% कममा यो भवन निर्माणको जिम्मेवारी पाएका थिए। नेपाल सरकारले 30 वर्षको लागि निशुल्क लीजमा उपलब्ध गराएको करिब 92 रोपनी जग्गामा यो 3 तले भवन छ। इन्जिनियर अभिनव गौतमका अनुसार शुरूमा 1 वर्षभित्र भवन सक्ने लक्ष्य दिँदा धेरैलाई असम्भव जस्तो लागे पनि निर्माण कम्पनी जनप्रतिनिधि र प्राविधिक टोलीको रात दिनको खटाईले गर्दा 10 महिनामै काम सम्पन्न भई हस्तान्तरण भएको हो। भवन उद्घाटनपछि पूर्व मुख्यमन्त्री खगराज अधिकारीले नेतृत्वको साँचो मूल्यांकन भाषणमा नभई उसले दिने ठोस परिणाममा हुने बताएका छन्। उनले रूपाको यो भवन जनताको विकासप्रतिको चाहना र नेतृत्वको इमानदारीताको प्रतिफल भएको उल्लेख गरेका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो भवनको निर्माणसँगै रूपा गाउँपालिकाको केन्द्र र स्थायी ठेगानाबारे रहेका सबै अन्यल र दुविधा सदाका लागि अन्त्य भएको बताएका छन्। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: आवश्यकता पोखरा दुई हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पोस्ट्रे खाजा घर एन्ड रेस्टुरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97000067130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
3: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
5: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
4: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9856019218, 9808557710।
7: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-4 58-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: फिस्टेल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेब केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबेब केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
10: विस्तृत जानकारीको लागि
11: 061-576-361 98461 98460-1796
10: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
14: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कूलदेखि कक्षा 9 भर्ना खुलिसकेको छ।
16: हाम्रा विशेषताहरू
15: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा। फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 पूर्वान्न 4 खुला रहने जानकारी गराउँदछौ।
13: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।
12: भर्ना खुल्यो
13: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
12: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
17: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
13: विस्तृत जानकारी लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ।
12: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
18: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
19: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
18: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
19: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
20: हेलो
21: हजुर, नमस्कार।
20: हेलो
21: नमस्कार काका, सुन्नु भएन?
20: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
21: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
21: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
21: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
20: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
21: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
20: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
11: होम केयर सेवा, होम केयर सेवा।
22: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
22: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
22: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
22: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाह कर्ता, घरेलु सेवा,
22: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
22: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-2।
23: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, +2 कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
24: फोन 061-570-210-585-307।
23: Be the Galaxy Ends, be the different, dedicated to academic excellence since 1994.
25: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

प्रधानमन्त्री बालेन्द्र शाहले आज नीति तह कार्यक्रममाथि प्रतिनिधि सभामा जवाफ दिने भएका छन्। सभामुखले प्रधानमन्त्रीले आज सदनमा उपस्थित भएर नीति तह कार्यक्रममाथि जवाफ दिने जानकारी गराएपछि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो। तेस्रो पटक सञ्चालनको प्रयास भए पनि बैठक शुरू हुनासाथ विपक्षी दलले अवरोध जारी राखेपछि सदन अगाडि बढ़न सकेन। लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका हुन्। राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ। सभाको हिजोको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने जानकारी गराउनु भएको छ। राष्ट्रिय सभामा हिजोदेखि नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो। सांसदहरूले मूल्य वृद्धि नियन्त्रण, रोजगारी सृजना, सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको हिजोको बैठकको शून्य समयमा जातीय विभेदका घटना न्यूनीकरण र रुग्ण उद्योग सञ्चालनमा ध्यान दिन पनि सरकारसँग आग्रह गरेको छ। सांसद कमला पन्तले मुलुकको गौरवका रूपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी सम्बन्धमा सरकारको जवाफ माग गरेका छन्। सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुम्बासीको उचित व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद दुर्गा गुरूङले दीर्घकालीन रूपमा सुकुम्बासी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता वा दरपीट नगरेकोमा नेपाल बार एसोसिएशनले ध्यान आकर्षण गराएको छ। महासचिव केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तीमा विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेश भएका निवेदन प्रशासनले दर्ता नगरेकोमा ध्यान आकर्षण गराएको उल्लेख गरिएको छ।

नेपाल बार एसोसिएशनले रासोपा सांसद गणेश पराजुलीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुख डीपी अर्याललाई पत्र लेखेको छ। मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद पराजुलीले कामु प्रधान न्यायाधीशले सड़कबाट दुई तिहाई सरकारलाई ललकारेको भनी अभिव्यक्ति दिएका थिए, तर उक्त अभिव्यक्तिले न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरेको बारको ठहर छ। एसोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले सभामुखलाई पठाएको पत्रमा सांसद पराजुलीको उक्त टिप्पणीले दुई तिहाई बहुमत प्राप्त सरकार उपर कसैले केही बोल्न नपाउने भन्ने गलत सन्देश प्रवाह गरेको उल्लेख गरिएको छ। बारले यसलाई स्पष्टता निरंकुशताको बीजारोपण र प्रबोधनको रूपमा व्याख्या गर्दै यस्तो बुझाई लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको जनाएको छ। नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले पत्रिका बन्द गर्न दिएको धम्की निन्दनीय भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खरेलको धम्कीप्रति महासंघको ध्यानकर्षण भएको बताएका हुन्। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएको प्रति नेपाल पत्रकार महासंघको ध्यानकर्षण भएको छ। महासंघको विज्ञप्तिमा उल्लेख छ, वैशाख 28 गते संसद बैठकमा बोल्दै खरेलले संविधानको हकको ख्यालै नगरी पत्रिका बन्द गर्न धम्की दिनुलाई महासंघले असंवैधानिक मात्र होइन निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहारका रूपमा लिएको छ। सरकारले निर्वाचन आयोगमै फिर्ता पठाएको निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राजनीतिक दलसँग परामर्श शुरू भएको छ। प्रतिनिधि सभाको निर्वाचनपछि गठित सरकारले थप छलफलसहित पुनः पेश गर्न उक्त मस्यौदा विधेयक गत महिना आयोगमा फिर्ता पठाएको थियो। आयोगले 2080 असार 18 गते गृह मन्त्रालय समक्ष सो विधेयक पेश गरेको थियो।

0: नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघले सुकुम्बासी तथा अव्यवस्थित बस्ती खाली गराउने सरकारको कदम विरूद्ध कड़ा आन्दोलनको घोषणा गरेको छ। बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै संघले गुठी तथा वीरता पीड़ित समुदायमाथि भइरहेको डोजर अभियान र जबरजस्ती उठीवास विरूद्ध चरणबद्ध संघर्ष गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अमर परियारले अदालतले सुकुम्बासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसकेको अवस्थामा पनि कोहलपुर लगायतका क्षेत्रमा डोजर चलाएको प्रति आपत्ति जनाएका छन्। उनले सरकारले सर्वोच्च अदालतको आदेशको धज्जी उड़ाएको र नेपाली सेनालाई समेत विवादमा तान्ने गरी परिचालन गरेको भन्दै निन्दा गरेका छन्। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारले दूरसंचार क्षेत्र मीडिया नीति तथा संचार क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर यी क्षेत्रमा आवश्यक अध्ययनसहित सुधारका प्रयास अगाडि बढ़ाएको बताएका छन्। मन्त्रालयमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले छोटो अवधिमा सबै क्षेत्रलाई एकैपटक व्यवस्थित गर्न चुनौतीपूर्ण भए पनि सरकारले प्राथमिकताका आधारमा काम गरिरहेको बताएका छन्। धवलागिरी हिमालमा मानव पाइला परेको 66 वर्ष पूरा भएको छ। 8167 मिटर अग्लो धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्छ। संसारको सातौं अग्लो धवलागिरी हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलो पटक मंगलबारदेखि आरोहण दिवस मनाउन थालिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले जानकारी दिएका छन्। पहुँच र पहलको कमी ले यसअघिका धवलागिरी आरोहण दिवस पोखरा र काठमाण्डुमा मनाउने गरिएको थियो। उनले भनेका छन् धवलागिरी हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलो पटक सम्बन्धित स्थानमा आरोहण दिवस आयोजना गरिएको हो। सन् 1960 मे 13 अस्ट्रियाका कुट डिमबर्गरले पहिलो पटक यस हिमालको सफल आरोहण गरेका थिए। डिमबर्गर सहित पीटर डिएनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्जे पहिलो पटक धवलागिरीको चुचुरोमा पुगेका थिए। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 छात्रवृत्तिका लागि आगामी जेठ 1 10 गतेसम्म महानगरको आवेदन खुला गरिने जनाएको छ। कामपाका अनुसार इच्छुक विद्यार्थीले जेठ एक गते बिहान 10 बजेदेखि जेठ 10 राति 11:59 अनलाइन फारम भर्न सक्नेछन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड़कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
7: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र शिवखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
7: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
6: उपचार हुने रोगहरू
7: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाइ लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भलो बिग्रेको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचो फोन 06856536 मोबाइल 98560636536 98560536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
9: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो, आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
10: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
9: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
10: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानी पोवा छ नि।
11: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
12: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
11: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानी पौवा पुरानो धारबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
10: फोन 061-578-788 98461-17230।
13: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728 मोबाइल 98560-027-29।
14: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
2: 10,000 भन्दा बढ़ी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
15: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
16: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
15: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
16: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
15: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
16: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
17: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
18: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
21: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
22: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
21: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
22: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
21: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
22: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
21: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
23: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई फाइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
0: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
1: के ल्याएर अफर?
0: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
1: ए, अनि त्यो नयाँ NTA बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
0: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने। अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
1: वाह, प्रगति पनि, शिक्षा पनि र उपहार पनि।
0: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
24: 3 दिन भयो।
5: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
24: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
24: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
25: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
26: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाटसालिया पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: साथी हेर न क्या खतरा समाचार आइसक्यो
2: बाफ्रे
1: अब चाहिँ के हुने हो
3: खोइ खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: पुनः हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। कास्कीमा संचालित सबै सरकारी तथा निजी एम्बुलेन्समा अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने र भाडादर देखिने गरी टाँच्नुपर्ने निर्णय भएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स सेवालाई व्यवस्थित र मर्यादित बनाउनका साथै बिरामीहरू ठगिने अवस्था अन्त्य गर्न यस्तो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी रूद्रा देवी शर्माको संयोजकतामा बसेको बैठकले एम्बुलेन्स सेवा निर्देशिका 2082 अनुसार नवीकरण, संचालन अनुमति र अभिलेख राख्ने व्यवस्थालाई कड़ाईका साथ लागू गर्ने तय गरेको छ। बैठकले जीपीएस जडान नभएका र संचालन अनुमति नलिएका एम्बुलेन्सहरूलाई तत्काल प्रक्रिया पूरा गर्न पत्राचार गर्न निर्णय गरेको छ। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वैशाख बिहीबार र शुक्रबार पोखरामा विशेष प्रादेशिक भेला आयोजना गर्दैछ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला नाम दिएको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपाली कंग्रेस गण्डकी प्रदेशले जनाएको छ। बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रदेश सभापति शुक्रराज शर्माले भेलामा पार्टीका सभापति गगन कुमार थापा सहभागी हुने जानकारी दिएका छन्। प्रतिष्ठानका उपाध्यक्ष मधु आचार्यका अनुसार भेलामा गण्डकी प्रदेशका विभिन्न तहका जनप्रतिनिधि र नेताहरूको उपस्थिति रहनेछ। पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले महानगरभित्रका निजी विद्यालयहरूले विद्यार्थीसँग मनपरी शुल्क असूल गरेको र छात्रवृत्ति वितरणमा आलटाल गरेको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। लेखा समितिका संयोजक झपट बहादुर राणाभाटको अध्यक्षतामा बसेको बैठकले निजी विद्यालयहरूले लिने भर्ना शुल्क, वार्षिक शुल्क र छात्रवृत्ति प्रदान गर्ने प्रक्रियाका विषयमा शिक्षा महाशाखासँग विवरण माग गर्दै शिक्षा ऐन र कार्यविधि अनुसार चल्न निर्देशन दिएको छ। महानगरका ठूला निजी विद्यालयले मनमानी ढंगले शुल्क लिएको गुनासो आएपछि समितिले ती विद्यालयको तथ्याङ्क माग गर्ने निर्णय गरेको हो। बैठकमा संयोजक राणाभाटले भनेका छन् निजी विद्यालयहरू शिक्षा ऐन र महानगरको शिक्षा कार्यविधि अनुसार सञ्चालन हुनुपर्छ। ऐनको व्यवस्था अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराए वा नगराएको बारे महाशाखासँग विवरण माग गर्ने निर्णय भएको छ। उनले छात्रवृत्ति कार्यान्वयनलाई पूर्ण रूपमा लागू गर्न समेत निर्देशन दिएका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4। ओ सुरेश, बिहान बिहान कता जान लागिस?
7: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो ब्यागमा गएर आइहालम।
8: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461048082।
9: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
10: थाहा छ थाहा छ,
11: सल्लाहकार के रे के अचेल।
10: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो। अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
11: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: सल्लाह तपाईँहरूको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा
3: पाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
3: चौबिसै घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न ICU सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ECG EEG PTA
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आठ सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
5: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
5: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
6: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेस इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
5: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
4: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

विश्वासी अन्नपूर्णले यसमा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। मेरीगोल्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रका अवसरमा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यालय परिवारले नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरेको थियो। कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरूङ तथा प्राचार्य शर्मिला गुरूङले संयुक्त रूपमा विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यालयको अनुशासन, गुणस्तरीय शिक्षा तथा समग्र व्यक्तित्व विकासका विषयमा प्रेरणादायी मन्तव्य राखेका थिए। समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने विरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अपरेशन प्रभावकारी देखिएको छ। उक्त अपरेशनका क्रममा हालसम्म 206 जनालाई नियन्त्रणमा लिई कार्यवाही गरिएको कार्यालयले जनाएको छ। असोज 9 गते पोखराका 5 स्थानमा स्वीप अपरेशन चलाई एकै रातमा 123 जनालाई नियन्त्रणमा लिएको प्रहरीले त्यस यता दुई पटक उक्त अपरेशन सञ्चालन गरेको हो। असार 10 गते राति पोखरामा विभिन्न स्थानमा स्वीप अपरेशन गर्दा थप 61 जनालाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले राजीनामा दिएका छन्। बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पत्र बुझाएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद त्रिवेदीले जानकारी दिएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानून विपरीत लिलामी गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ। निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसंचार पूर्वाधार, दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल नेपाल दूरसंचार प्राधिकरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा निजलाई पक्राउ गरिएको हो। ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे लोन रिकभरी कमिटिको अध्यक्षको हैसियतमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको छ। तनहुँको देवघाट गाउँपालिका 4 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। पोखरा 10 रामबजार स्थित ज्योति कुञ्ज बोर्डिङ स्कूलका दुई विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसई 2082 4 जीपीए ल्याएका छन्। विद्यालयका सक्षम गुरूङ र समीर बुढाले राष्ट्रिय स्तरमै दुर्लभ मानिने 4 जीपीए प्राप्त गर्न सफल भएका हुन्। उनीहरूको यस उल्लेखनीय उपलब्धिले विद्यालय परिवारसँगै अभिभावक तथा सम्पूर्ण शैक्षिक समुदायमा खुशीको वातावरण सृजना गरेको छ। विद्यालयका निर्देशक बालकृष्ण शर्माले विद्यार्थीहरूको सफलताप्रति खुशी व्यक्त गर्दै मेहनत, अनुशासन र निरन्तर अभ्यासकै परिणाम स्वरूप यस्तो उपलब्धि सम्भव भएको बताएका छन्। उनले आगामी दिनमा पनि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा ल्याउन हासिल गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ पुगेका छन्। चीनीय राष्ट्रपति शी जिनपिङको निमन्त्रणामा ट्रम्पले मे 13 15 चीनको भ्रमण गर्न लागेका हुन्। लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङको समय अनुसार बुधबार 7:50 बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। भारतको ऊर्जा आपूर्तिमा रूसबाट भारततर्फ हुने ऊर्जा आपूर्तिबारे भारतको चासोलाई सम्बोधन गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले बुधबार उक्त आश्वासन दिएका हुन्। मध्यपूर्वमा जारी तनावको बीचमा स्ट्रेट अफ होर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वमा शुरू भएको रक्षात्मक बहुराष्ट्रिय सैन्य अभियानलाई समर्थन गर्न अस्ट्रेलिया तयार रहेको बुधबार बताइएको छ।
अब खेल समाचार। नेपाल खेलकूद पत्रकार मंच गण्डकीको आयोजनामा हुने दशौं रारा पोखरा स्पोर्ट्स अवार्डको पूर्व सन्ध्यामा गण्डकीमा खेल पर्यटनको चर्चा शुरू गरिएको छ। मंचले बुधबार पोखरा पर्यटन खेलकूद सम्मेलन विषयक सत्र सञ्चालन गरी गण्डकी प्रदेशमा खेल पर्यटनको विश्वव्यापी हब बनाउन सकिने पर्याप्त सम्भावना भए पनि राज्यको स्पष्ट नीति र लगानीको अभाव रहेको विषयमा छलफल गरिएको छ। उक्त सत्रमा पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराई, स्काई डाइभ पायलट यशोदा केसी थापा, प्रदेश खेलकूद परिषद गण्डकीका संस्थापक सदस्य सचिव तेज बहादुर गुरूङ र अन्तर्राष्ट्रिय खेलकूद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीसँग पत्रकार सन्देश श्रेष्ठले छलफल गरेका थिए। कार्यक्रममा वक्ताहरूले गण्डकी क्षेत्रको विकासका लागि नीतिगत झन्झट र पूर्वाधारको कमी मुख्य चुनौती रहेको बताएका थिए। सम्मेलनमा अन्तर्राष्ट्रिय खेलकूद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीले खेल पर्यटनले सामान्य पर्यटक भन्दा 10 देखि 100 गुणा बढ़ी खर्च गर्ने तथ्य प्रस्तुत गरेका छन्। उनले पर्यटन बोर्ड र खेलकूद निकायबीच समन्वय गरी स्पोर्ट्स क्यालेण्डर बनाउन सुझाव दिएका छन्। प्रदेश खेलकूद परिषदका संस्थापक सदस्य सचिव तेजबहादुर गुरूङले खेलकूदमा राज्यको लगानी न्यून रहेको र मन्त्रालयहरूबीच समन्वयको अभावले लगानी प्रभावकारी हुन नसकेको बताएका छन्। पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराईले पोखरालाई स्पोर्ट्स ब्राण्डिङ गर्न सरकारी स्तरबाट स्पोर्ट्स डेस्क आवश्यक रहेको औल्याएका छन्। साहसिक खेल क्षेत्रबाट स्काई डाइभ पायलट यशोदा केसी थापाले कानूनी जटिलता र उपकरणमा लाग्ने उच्च करका कारण साहसिक पर्यटनले गति लिन नसकेको गुनासो गरिन्। गण्डकीलाई विश्व खेल पर्यटनको मानचित्रमा स्थापित गर्न निजी क्षेत्रको उत्साहलाई राज्यले नीतिगत सहजता, गुणस्तरीय पूर्वाधार र प्रभावकारी समन्वय मार्फत सम्बोधन गर्नुपर्नेमा सम्मेलनले जोड़ दिएको छ। कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेशको समग्र विकासका लागि खेलकूद र पर्यटनलाई एकीकृत गर्दै दीर्घकालीन नीति निर्माणमा जोड़ दिइने बताएका छनृ।

0: नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा हुने पोखरा स्पोर्टस अवार्डको दशौं संस्करणमा दशजना व्यक्तिहरूलाई सम्मान गरेको छ। बुधबार आयोजना गरिएको पोखरा पर्यटन खेलकुद सम्मेलनमा संस्थागत विकासमा योगदान पुर्याएका पूर्व अध्यक्ष एवं पोखरा स्पोर्टस अवार्डका संस्थापक सम्मान गरेको हो। संस्थापक अध्यक्ष रामकृष्ण गेवाली, पूर्व अध्यक्षहरू मोहन घले, विनोद लामिछाने, प्रेम नारायण नेउपाने, केशव पाठक, एकराज गिरी, दिनानाथ बराल र पोखरा स्पोर्टस अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठलाई सम्मान पत्र सहित दोसल्ला र माला लगाएर सम्मान गरिएको हो। संस्थाका तर्फ सहारा क्लब पोखरा र टाइगर ग्रुप अफ पोखरालाई पनि सम्मान गरिएको थियो। उनीहरूलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचन र मंचका अध्यक्ष एमबी आस्था मगरले सम्मान गरेका हुन्। कार्यक्रममा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, हिमश्री फूड्स प्राली र गुरूङ गहना घर प्रालीलाई कदर पत्रले सम्मान गरेको थियो। मंचले पोखरा इभेन्ट सेन्टरमा आज दशौं संस्करणको रारा पोखरा स्पोर्टस अवार्ड आयोजना गर्दैछ। विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह। प्रधानमन्त्रीले आज नीतिता कार्यक्रममाथि जवाफ दिने, विपक्षीको विरोधको कारण बैठक बस्न सकेन। सुकुम्बासी समस्याको दीर्घकालीन समस्या खोज्न सांसदहरूको आग्रह। सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण, रासोपा सांसदको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल बारले लेखियो सभामुखलाई पत्र। अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेजिङ अवतरण। मेरा 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: Parasparik saath, sahayog ra drudh vishwas ko tin dashak bhanda lamo hamro sahayatra. तपाई का हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: घरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईको यी सेवा एपबाट
2: यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ
3: यी सेवा सबै सधैँ सँगै हरे

0: ಡಿಸ್ಕೌಂಟ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: सोह्र वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ. उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्. यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ. ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड, भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक. फोन 061-577-007, 97-62-33-68-16.
2: डिजिटल ठगीबाट बचौं.
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
1: वित्तीय सचेतनाको लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल. विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
3: सर्टिफिकेट इन डेन्टल साइन्स,
4: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
3: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
4: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने.
3: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
4: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन.
5: फारम वितरण धमाधम भइरहेको छ. फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म. सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला.
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ.
4: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा. फोन 061-588-364-580-725.
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे. के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ.
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न.
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
6: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न. नमस्कार उपप्रमुखज्यू.
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ. कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ. रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो. बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है. अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो. अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ.
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: Admission are open.
1: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
2: phone 061-576-361, mobile 98461-57144.
1: Contact school administration, GEF Secondary School.
10: Education for enlightenment.

0: नासर्वे कति छ्याब डिजाइन बे मारेगा न किन नि खनि तोला
1: खनाई बेवा नासर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
0: ए नै छ्याबा मार दोकान पो मोना नै पेसलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिन ओछे
1: हजुर किमे झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुदाय रवा ता क्रिबा जाल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
0: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
3: किन आँखा मिचेको मिचै गरेको
4: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाइसिक्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
3: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
4: ए त्यसो भए जोगिन के गर्ने त
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
5: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: भर्ना खुल्यो
8: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो हाम्रा विशेषताहरू
7: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको
8: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
4: फोन 061-434-9000 मोबाइल 98-560-70-705
9: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
10: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
9: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
10: 10 वर्षसम्म सहज किस्त कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
9: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
11: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
12: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
17: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार हुने समस्याहरू
17: हृदयघात,
16: हाई ब्लड प्रेसर,
17: हार्ट फेल,
16: छातीको दुखाई तथा थकान,
17: मुटुको भल्कमा समस्या,
16: मुटुको बाथ रोग,
17: हाई ट्राइग्लिसेराइडिटिजी,
16: मुटुको धड्कनमा अनियमितता,
17: हाई कोलेस्ट्रोल,
16: पेसमेकर राखेको वा राख्नु पर्ने,
17: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
16: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
18: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
16: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
17: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
19: हेलो
20: हजुर, नमस्कार।
19: हेलो
20: नमस्कार काका, सुन्नु भएन?
19: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज। सुन्नु भएन?
19: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
19: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
20: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
22: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट SIP सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। SIP मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प SIP योजना शुरू गर्नुहोस्।
23: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नातिनुहोस्।
0: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडा ज्यू हरेक महिनाको दोस्रो शनिबार
22: अर्थात् यही जेत 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
0: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
1: उपचार हुने रोगहरू
0: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाइ लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भल बिग्रिएको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक फोन 061586536 मोबाइल 9856036536 9856006536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: होम केयर सेवा होम केयर सेवा
22: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
0: फोन 061586536 मोबाइल 9856036536 9856006536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: होम केयर सेवा होम केयर सेवा
22: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
22: हाम्रा दक्ष एवं

0: प्रभावी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिंहलीढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
3: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसिबियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
5: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
4: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
5: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ पम्प भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 9856019218, 9028857710।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3D टेस्ट मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3D एमआरआई नै गराऊ, समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061591728, मोबाइल 9856079729।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
8: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
8: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
13: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
13: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
12: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
15: सानैदेखि हाम्रो
14: कल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।

0: आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
1: फोन 061-572-648, 572-849।
3: एउटा हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
4: होइन, कसले भन्यो?
3: गाउँभरि हल्ला चलिरहेछ त।
4: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
3: कागको पछि लाग्ने त?
4: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
3: कस्तो मन छ नि कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि, हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
4: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
3: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
5: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
6: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
5: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
8: यति बेला बिहानको 8 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: डिजिटल ठगीबाट बचौ।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि सांग्री डेभलपमेन्ट बैंकको पहल।
4: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-0279।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: हामीले लघुवित्तबाट लिएको ऋण त मिनाउने भएछ नि।
6: होइन, कसले भन्यो?
5: गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
5: कागको पछि लाग्ने त?
6: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छाने कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
7: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
2: 061-567-94-144-61-97-460-97-460-97-469।
9: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।

0: को संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइड,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
7: सर्टिफिकेट इन डेन्टल साइन्स,
8: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
7: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
8: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
7: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
8: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
5: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
8: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा, फोन 061-588-364-580-725।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
7: दिपी नयन आँखा घर क्लिनिक प्राली,
6: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ। यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
12: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
15: थाहा छ, सल्लाहकार तेरे के हो?
16: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
14: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप, नेपाल टप सब ठिकठाक।

0: न्यू गैलेक्सी मावी नदीपुर पोखरा को भर्ना सम्बन्धी सूचना शैक्षिक क्षेत्र में समर्पित व्यक्तित्वहरु को व्यवस्थापन में संचालित विद्यार्थी में अंतर्निहित बहुआयामिक प्रतिभा को खोजी विकास करते विद्यार्थी केन्द्रित शिक्षण विधि में पढ़ाई होने इस न्यू गैलेक्सी मावी नदीपुर पोखरा में प्ले ग्रुप देखि कक्षा 9 सम्म सीमित सीट का लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारी का लागि न्यू गैलेक्सी स्कूल प्लस टू कलेज अफ साइंस मैनेजमेंट कंप्यूटर टूरिज्म एंड होटल मैनेजमेंट नदीपुर पोखरा
1: फोन 061-570-210-585-307
0: बी द गैलेक्सियंस बी द डिफरेंट डेडिकेटेड टू एकेडेमिक एक्सीलेंस सिंस 1994।
2: फिस्टल आईवीएफ केन्द्र में जाओ अब बाझोपन को नैराश्यता खुशी में बदलाओ।
3: हाँ यो कसरी संभव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो। फिस्टल हस्पिटल में खुले फिस्टल आईवीएफ केन्द्र समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन संग परामर्श लिनु।
3: साच्चै हो र
2: ए बाबा हो वहाँ तो स्त्री तथा प्रसूति रोग बाझोपन रोग को विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स नया दिल्ली इंडिया
4: असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवा में लगी सकू क्या।
2: विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का आईवीएफ विशेषज्ञ द्वारा हर एक चरण उपचार और उत्कृष्ट सेवा शुरू भई
3: सकता
2: बरू आज गई हाल पिस्टल आईवीएफ केन्द्र पिस्टल हॉस्पिटल तेस्रो तला गैरा पाटन 4 पोखरा फोन 061-450-424-9084-46-525।
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
5: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
5: सुत्केरी नवजात शिशु को हेरचाह
6: कैंसर सर्जरी राहतकारी हेरचाह
5: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
6: डाक्टर लैब सेवा
5: औषधि डेलीवरी सेवा
6: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिंगलेढुंगा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99277।
7: पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेस प्राली न्यूरो पोखरा ले विभिन्न प्रकार का विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वंदना श्रेष्ठ
9: हार जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
8: जनरल एंड लेप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
8: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
1: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
11: के ल्याएर अफर?
1: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक Wi-Fi 6 र एक्सेस पोइन्टको सुविधा।
11: ए, अनि त्यो नयाँ NTA बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि होइन?
1: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विन बाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
11: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
1: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था अब घर में पठाउनु पैसा हटाउनु चिन्ता को अवस्था राम्रो दर स्पष्ट शुल्क हाम्रो यो नीति तपाईको परिवार को खाँचो हामीले बुझ्यौ रीति सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा तपाईको पैसा को यात्रा हामीले देखाउने बाटो राष्ट्रिय वाणिज्य बैंक रेमिट विश्वास र गर्वको नातो
1: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।

0: Colgate Max Fit, Nindra Bhagao, Tazgi Zagao.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो
5: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
13: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
14: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
13: नेपाल आदिवासी जनजाति महासंघ।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
16: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्
3: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
4: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
3: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक सिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू
3: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाइ लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भल बिग्रिएको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक फोन 061586536 मोबाइल 98560636536 98560005636 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
6: टाइम चेक
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
10: गुड मर्निंग पोखरा
7: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ प्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। अब मौसम र चाहिँ अब हामीले भन्छौँ मन परिवर्तन भइरहन्छ, मौसम परिवर्तन भए पनि मनलाई परिवर्तन नगर्नु होला। मनलाई सधैँ बलियो बनाउनुपर्छ, मनलाई सधैँ भरिलो बनाउनुपर्छ र मनलाई सधैँ मजबुत बनाउनुपर्छ। अब यो मौसम त के हुन्छ र एकछिनमा पानी पर्छ, एकछिनमा घाम लाग्छ, एकछिनमा फेरि रमाइलो वातावरण सृजना हुन्छ। मनलाई पनि होइन त्यस्तै एकछिनमा अप्ठ्याराहरू चाहिँ आए पनि रमाइला या चाहिँ

0: बलिया एउटा चाहिँ आत्मविश्वासी चाहिँ बनाउनु पर्छ कि
1: हो Okay, मौसम कुरा गरिहाल्यो. मौसम अलिकति फेरिएको छ च्यालबाट, यसो बाहिर निहाल्दाखेरि चाहिँ मौसम अघि बिहानको भन्दा अलिकति फेरिएको छ होइन.
0: भनेको
1: पानी पर्ला जस्तो धम्म भइरहेछ नि त, पानी पर्ला जस्तो भइरहेछ. अनि त्यसपछि अब आज चाहिँ दिउँसो कोशी, बागमती, गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ. मौसम पूर्वानुमान महाशाखाले यसरी जनाएको छ होइन. कोशी प्रदेश लगायत बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका स्थानहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ. राति चाहिँ कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ. कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका कर्णाली तथा कर्णाली प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यम वर्षाको र हिमपातको सम्भावना रहेको चाहिँ महाशाखाले चाहिँ जनाएको छ. यो चाहिँ मौसम सम्बन्धी तपाईँहरूलाई अपडेट गरायौं हामीले.
0: र चाहिँ अब कतिपय ठाउँहरूमा चाहिँ कस्तो पनि छ भने राजमार्गहरू अवरुद्ध पनि भएको छ. भई तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने बागमती कर्णाली प्रदेशको राजमार्ग अवरुद्ध भएका छन्, बाढ़ी आउने सक्ने भन्दै पीपी राजमार्ग सड़क अन्तर्गत चाहिँ काभ्रे प्लाञ्चोको खुरकोट र नेपाल थोक कटुन जेबेसी हुँदै चल्ने सवारी साधनमा सञ्चालनमा रोक लागेको छ भने नेपाल प्रहरीले चाहिँ राति 8 बजेसम्म सड़कको अवस्थाबारे जानकारी गराएको थियो. होइन, अब यस्तो पहिरो आउन सक्ने सम्भावना भएको धेरै छ. जस्तै हुम्लाको हुम्ला चाहिँ नामखा गाउँपालिका वडा नम्बर 2 स्थित एउटा चाहिँ हिल्सा सिमकोटमा पनि सवारी सञ्चालन चाहिँ रोक लगाएको छ. कोशी प्रदेशको मध्य पहाड़ी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका वडा नम्बर 5 बोकिममा एकतर्फी सवारी साधन सञ्चालन भइरहेको छ. तसर्थ अब तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ कस्तो छ भने तपाईँले त्यो ठाउँको अवस्था चाहिँ एउटा हेरेर, बाटोघाटोको अवस्था हेरेर चाहिँ यात्रा गर्नुहोला. सँचै म हिजो चाहिँ यस्तो रमाइलो ठाउँमा गएको थिएँ, यस्तो रमाइलो गाउँमा गएको थिएँ होइन. अब हामी भन्छौँ कि हामी अब घुम्नका लागि चाहिँ विदेशी जानुपर्छ भन्ने मान्यता राख्छौ नि. म धौलागिरी मुदी गाउँ गाउँपालिका वडा नम्बर 4 गएको थिएँ, जसमा चाहिँ धौलागिरीको चोइजो होइन. अब यो मुदी गाउँ धौलागिरी हिमालको काखमा रहेको सुन्दर र शान्त गाउँ रहेछ होइन. प्राकृतिक सौन्दर्य, त्यस्तै हिमाली संस्कृति र गुरूङ मगर समुदायको मौलिक जीवनशैली यो गाउँलाई चाहिँ विशेष बनाएको छ. अब यहाँबाट अर्थात त्यो धौलागिरी मुदी गाउँबाट चाहिँ हिमालका मनोरम दृश्यहरू चाहिँ यति आनन्दमय देख्न सकिने होइन. वरिपरि हरिया वन अनि खोल्सा खोल्सी र खोल्सा खोल्सीबाट देखिएको त्यो हिमालको दृश्य, स्वच्छ वातावरण जो कोहीलाई पनि मन चाहिँ लोभ्याउँछ. अब मुदी गाउँ विशेष गरी पदयात्रा होइन जाने, यो ट्रेकिङ जाने पर्यटकहरूको आकर्षक केन्द्र मानिन्छ. यहाँका स्थानीय बासिन्दाहरूको आतिथ्यता एकदम राम्रो लाग्यो होइन. परम्परागत संस्कृति, ग्रामीण जीवनशैली, आगन्तुकलाई भेट छुट्टै अनुभव दिने होइन. एउटा प्रकृति र संस्कृतिको सुन्दर संगम रहेको मुदी गाउँ धौलागिरी क्षेत्रको एउटा महत्वपूर्ण पहिचान पनि रहेको छ. र किन गएको थिएँ भने चाहिँ धौलागिरीमा पहिलो मानव पाइला परेको 66 वर्ष पुगेको थियो कि. अब अन्नपूर्ण महोत्सव अर्थात होइन हामीले त्यसरी मनाइराखेका हुन्छौँ, धौलागिरीको एउटा चाहिँ धौलागिरी डे भनेर मनाइराखेका हुन्छौँ, मासापुश्री डे या विभिन्न हिमालका श्रृंखलाका हामीले त्यति मनाइरहँदाखेरि चाहिँ हामी शहर केन्द्रित मात्रै भएको थियौँ कि चाहिँ काठमाडौँमा मनाउँथ्यौँ कि पोखरामा मनाउँथ्यौँ या चाहिँ शहरी क्षेत्रमा यस्तो कार्यक्रम मनाइरहँदाखेरि चाहिँ अहिले पहिलो पटक धौलागिरीमा यो कार्यक्रम मनाइयो होइन. अब यो धौलागिरीमा चाहिँ मानव पहिला टेकेकै 66 वर्ष पुगेको उपलक्ष्यमा थियो. 700 जना भन्दा बढीले चाहिँ हिमाल आरोहण गरेको थियो. अब यो धौलागिरी हिमाल मानव पाइला परेको चाहिँ हिजो 66 वर्ष पूरा भयो होइन. 8167 मिटर अग्लो धौलागिरी हिमाल माग्दीको धौलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्ने भएकोले त्यही गयौं. 8-9 घण्टाको बाटो, मैले त्यो बाटो चाहिँ फेसबुकमा अपडेट गरेको थिएँ, यति डरलाग्दो बाटोहरू थियो होइन. अब त्यो जाने बेलामा भन्दा नि आउने बेलामा पानी परेर ती बाटाहरू चाहिँ बगाएका थिए कि. एकदम डर लाग्ने अवस्थाबाट हामी फर्क्यौं, तर पनि त्यहाँको त्यो सुन्दरता सम्झिरहँदाखेरि ती बाटोहरू, ती अप्ठ्याराहरू यसो सब बिर्सिए कि. अनि संसारको चाहिँ यो धौलागिरी चाहिँ के छ भने संसारको चाहिँ 7 अग्लो चाहिँ धौलागिरी हिमाल चाहिँ पर्दो रहेछ अवस्थित यो मुदी यस वर्ष चाहिँ पहिलो पटक चाहिँ यो त्यहाँ चाहिँ कार्यक्रम चाहिँ मनाइएको यो यो भनेर चाहिँ राम्रो पनि हो कि
1: ओके अब संसारको सातौं अग्लो धौलागिरी हिमाल चाहिँ होइन यो चाहिँ कस्तो भने दसवटा उत्कृष्ट दसवटा 8,000 मिटर भन्दा अग्ला दसवटा हिमाल मध्ये चाहिँ गण्डकी प्रदेशमा तीनवटा हिमाल चाहिँ होइन गण्डकी प्रदेशमा पर्छ त्यो मध्येको धौलागिरी हिमाल पनि एउटा हो सन् 1960 मे 13 अस्ट्रियाका कुट डिम्बर्गरले पहिलो पटक यो हिमालको सफल आरोहण चाहिँ गरेका थिए त्यो सम्झनामा चाहिँ खास गरी धौलागिरीमा मानव पाइला परेको 66 वर्ष पूरा भएको सन्दर्भमा यो चाहिँ पहिलो पटक खास यो खास पोखरा काठमाडौँमा होइन पहिला मनाउने गरिन्थ्यो अब यो चाहिँ धौलागिरी हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश चाहिँ प्रभाव गराउन चाहिँ यो पटक सम्बन्धित स्थानीय त्यहाँको स्थानीय निकायले धौलागिरी गाउँपालिकाले चाहिँ मंगलबार यो आरोहण दिवस मनाउन मनाएको हो अब 1960 चाहिँ डिम्बर्गर सहित पिटर डिएनर एन्स फोरर होइन एल्विन सेल्वर्ट निमा दोर्जे र नवाङ दोर्जे उनीहरूको टोली चाहिँ धौलागिरीमा को चुचुरोमा पहिलोपटक चाहिँ पुगेको थियो र अब यो कार्यक्रम अब तिमी त्यहाँ सहभागी भएर आयो होइन त्यहाँ दर्शनवाद कार्यक्रमहरू भए अब आरोहीलाई सम्मान गरे होइन अनि अब विविध कार्यक्रम गरे अब यो यस्ता खालका चुचुराहरू हामीसँग थुप्रै छ होइन अब यो 8,000 मिटर भन्दा अग्ला चुचुराहरू 10 छन् नेपालमा र अघि मैले भने होइन 3 चुचुरा त हाम्रो चाहिँ गण्डकी प्रदेशकै प्रपर्टी हो होइन अब यसका लागि चाहिँ हामीले कति राम्रोसँग प्रवर्धन गर्न सक्यौँ सकेनौँ होइन यहाँबाट हामीले अर्थोपार्जन भनेको राज्यलाई मात्र चाहिँ ट्याक्स होइन कि होइन यहाँ पुग्नको लागि बाटोमा होइन चाहिँ रहेका होइन त्यहाँका गाउँलेहरूले कतिका यसको चाहिँ उचित मुनाफा प्राप्त गर्न सकेका छन् कि छैनन् यी सबैतिर चाहिँ खासमा हामीले ध्यान दिन जरुरी छ
0: अब त्यो हामीले चाहिँ त्यसरी एउटा खोलिदिने हो भने त्यो पाटो चाहिँ खोलिदिने हो भने होइन यो धौलागिरीको यो अब कतिपय छ क्या हाम्रो जुन चाहिँ त्यहाँ जुन ठाउँहरूमा चाहिँ जानका लागि पदमार्ग त्यो पदमार्गहरू चाहिँ खोलिदियो भने या चाहिँ पदमार्गको रूटहरू चाहिँ दियो भने रित्तिएका गाउँहरू छन् नि भर्न सक्ने सम्भावना चाहिँ देखिन्छ जस्तै हामी अब 7-8 घण्टाको बाटो लगाएर त्यो गाउँमा जाँदाखेरि गाउँ चाहिँ खाली थिएन कि गाउँ भरिभराउ थियो अब त्यो त्यस्तो विकट ठाउँमा पनि अब त्यहाँबाट चाहिँ घरै छोडेर चाहिँ नगएका के अब घरमा कमाउनका लागि चाहिँ एउटा घरबाट 1-2 बाहिर गएका या चाहिँ सहर झरेका या देश बाहिर गएका चाहिँ देखियो तर त्यहाँबाट चाहिँ घर नै छोडेर घरको ढोका नै बन्द गरेर चाहिँ हिँडेका मान्छेहरू देखिएन जब ती गाउँपालिका धौलागिरीमा प्रवेश गरिसकेपछि गाउँपालिकामा प्रवेश गरिसकेपछि गाउँका थुप्रा देखिसकेपछि मलाई चाहिँ के लाग्यो भने हामी गाउँ रित्यो भनेर चाहिँ भनिरहँदाखेरि गाउँ रित्तिएको छैन गाउँ अझै पनि गाउँमा चाहिँ बस्तीहरू छन् अब त्यो बस्तीहरू अर्थात् त्यो गाउँ रित्तिन नदिनका लागि सम्बन्धित निकायले चाहिँ ध्यान आकर्षण गर्नुपर्छ अब धौलागिरीको त्यो मुदी गाउँ जाँदाखेरि प्रशस्त रूपमा चाहिँ पानी छ त्यहाँ आय आर्जनको रूपलाई हेर्ने हो भने खेतीपातीको पनि राम्रो चाहिँ एउटा उत्पादनको क्षेत्रलाई पनि जोड्न सकिन्छ अब यो कार्यक्रम गरिरहँदाखेरि खास भनेको चाहिँ उद्देश्य भनेको नि गाउँलाई सहर जोड्ने हो होइन सहरसँग जोड्ने गाउँलाई पर्यटन जोड्ने होइन यावत कुराहरू चाहिँ हो अब यदि गर्न सक्यो भने पक्कै पनि देशले का ती ठाउँहरू देशका ती गाउँहरू र देशको त्यो एउटा चाहिँ दूरदराजमा पनि बस्तीहरू चाहिँ देख्न सकिन्छ केही नै छैन भने मान्छेहरू चाहिँ गाउँ छोडेर आए भन्नेहरूका लागि ती गाउँहरूमा चाहिँ जानका लागि आग्रह गर्छु जसमा चाहिँ खानपान आतिथ्यता सँगसँगै त्यहाँबाट देखिने मनोरम दृश्यले केही समय तपाईँ त्यहाँ मेडिटेसन गर्न सक्नुहुन्छ वेलनेसको कुराहरू चाहिँ आइराख्या हुन्छ नि त्यो वेलनेसको कुराहरू चाहिँ तपाईँ त्यहाँ गएर चाहिँ गर्न सक्नुहुन्छ कि एउटा छुट्टै खालको वातावरण त्यहाँ तपाईँ घर होमस्टेहरू पाउन सक्नुहुन्छ होइन त्यहाँ छन् होमस्टे घरहरूले पनि आतिथ्यता दिन्छन् कि होइन त्यो खालको चाहिँ परिवेश छ एकचोटि ती ठाउँहरूमा त्यस्ता ठाउँहरूमा जानको लागि चाहिँ मैले आग्रह गरेँ म पनि अब आजकल सहरी क्षेत्र घुम्नुभन्दा ती ठाउँहरू घुम्न चाहिँ मन पराउन थालेको छु क्या
1: तपाईँ रेडियो गाजमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौ

बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन्सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ.
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ.
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ.
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन.
6: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ.
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी.
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल.
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री. मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ. नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर. प्लास्टिक सर्जन डाक्टर पियुष गिरी. छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले. नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ. कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ. कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलासन, डाक्टर विशाल गुरुङ. कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल.
8: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड. फोन 061-590-162, 590-163.
9: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
10: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
9: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-84-46-525.
11: भर्ना खुल्यो.
12: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो. हाम्रा विशेषताहरू
11: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम स्टाइल कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
13: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
14: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
15: फोन 0164349000, मोबाइल 98560707005।
16: डिजिटल ठगीबाट बचौं।
17: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
16: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
17: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
18: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
19: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
18: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
19: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि, भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटो MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध। सम्बन्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-027-29।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्कमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-26-553-834।
0: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
12: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुष्प गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: यत्र वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति। यसरी कहिले बन्ने हुन् लखपति, कहिले करोडपति?
15: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
16: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
16: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
17: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
16: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
18: ये गुलशन फूल कलियां बहार वादियां, ये मौसम खेत हरियाली पहाड़ बर्फ, ये कायनात कुछ भी नहीं,
14: कुछ भी नहीं,
18: कुछ भी नहीं। गर्न में वो नहीं,
14: वो है कौन?
19: कप्तान साहब, उस लड़की का कोई नाम तो होगा।
18: नाम

0: कार्यक्रम गुड मर्निङ पोखरा गुड मर्निङ पोखरामा तपाईँ पनि हामी सँगै हुनुहुन्छ र हामी पनि तपाईँ सँगै छौं। अब यति बेला तपाईँ अलि व्यस्तता सँगसँगै तपाईँको कामहरू भयो होइन, अनि कतिपय अब यति बेला चाहिँ तिमीलाई मान्छेहरूको व्यस्तता केमा देख्छौ?
1: मान्छेहरूको व्यस्तता खासमा काममै देखिन्छ होला,
0: काममै देखिन्छ। अर्को चाहिँ अर्को एउटा व्यस्तता के देखिन्छ, व्यस्तताभित्र पनिको व्यस्तता, हाम्रो प्रधानमन्त्री किन बोलेनन् भन्ने कुरा चाहिँ हिजो हामी चाहिँ फर्किँदा हिजो त्यो ठाउँमा भइरहँदाखेरि पनि जहाँसुकै भए पनि देशको चिन्ता भएका मान्छेहरू चाहिँ धेरै देखियो, धेरै भेटियो होइन। जुन भेगमा गए पनि जहाँ गए पनि जस्तो भए पनि होइन, एउटा चाहिँ सबैको चासो भनेको चाहिँ यही नै हो। अनि त्यो ठाउँमा जाँदाखेरि मैले अनुभव गरेको, मान्छेले चाहिँ रेडियो सुन्दैनन् भन्छन् नि होइन, मान्छेले रेडियो सुन्छन्। ती ठाउँमा सूचनाको स्रोत भनेको नै रेडियो हो कि, कुनै ठाउँमा चाहिँ इन्टरनेट छ होइन, सबै ठाउँमा इन्टरनेटको एक्सेस चाहिँ छैन, त्यसकारण चाहिँ सूचनाको प्रमुख स्रोत भनेको रेडियो टेलिभिजन होइन। त्यो चाहिँ देखेँ, अब त्यो डिस होम लगाएर भए पनि टेलिभिजन हेरिराखे, त्यो चाहिँ देखेँ। मान्छेले चाहिँ अहिले रेडियो अझै पनि खाम त्यो घरको बरन्डामा रेडियो झुन्डाएर सुन्नेहरू पनि छन् भन्ने चाहिँ लाग्यो। र अब अहिले सबै ठाउँमा हाम्रा प्रधानमन्त्रीले किन बोलेनन् भनेर चाहिँ भनिरहेका, यो प्रश्न सोधिरहेका चाहिँ देखेँ। अब जवाफमा केही दिन नसक्ने खालका, अब हामीले पनि जवाफ दिन सकेनौँ, कसैलाई नबोलिकन काम गर्न मन लाग्ला भन्ने कुराहरू पनि आयो होइन। अनि त्यसो भनिरहँदाखेरि चाहिँ मलाई चाहिँ एउटा कुरा चाहिँ याद आयो कि, अब हामी कतिपय ठाउँमा प्रशिक्षण दिन जान्छौँ नि, यो प्रशिक्षकको रूपमा चाहिँ, अनि हामी अब उद्घोषण तालिमहरू दिन्छौँ, बोल्नुपर्छ भनेर चाहिँ भन्छौँ, इन्करेज गरिराखेका हुन्छौँ। अनि बोल्नेको चामल बिग्छ, नबोल्नेको पिठो पुग्दैन बिग्दैन भनेर चाहिँ हामीले त्यसरी चाहिँ मोटिभेट गरिराखेका हुन्छौँ होइन, बोल्नुपर्छ भनेर चाहिँ भनिरहन्छौँ होइन। अब अहिलेका प्रधानमन्त्रीले नबोलिदिएपछि कहिलेकाहीँ ट्रेनिङ गर्दाखेरि पनि गाह्रो हुने हो कि भन्ने चाहिँ हामीलाई, त्यो हाम्रो तालिममै पनि भन्ने हाम्रो त्यो छलफल पनि। एनिवे, अब आजको दिन कस्तो हुन्छ भन्ने कुरा हो।
1: अब यस्तो हो, अब त्यहाँ भनेको चाहिँ अब प्रधानमन्त्री भनेको प्रश्न गर्ने ठाउँ होइन, प्रधानमन्त्री भनेको जवाब दिने ठाउँ हो होइन। जवाब दिने ठाउँमा पुगेपछि प्रश्नहरूले घेरिएपछि प्रधानमन्त्रीले जवाब नदिई धरै छैन, प्रधानमन्त्रीले बोल्नै पर्छ। सांसदहरू भनेको चाहिँ जनताले चुनेका जनताको प्रतिनिधि हुन्, जनताले प्रश्न गरेपछि होइन, जनताले नै चाहिँ चुनेर पठाएको प्रधानमन्त्री जनताकै प्रतिनिधि हुन् र उनले चाहिँ जनताको आवाजलाई मुखरित गर्नैपर्छ। यसमा चाहिँ हुन्छ नि, आज नबोल्ने भोलि नबोल्ने वा पर्सि त बोल्नै पर्छ भन्ने नै हो, वा चाहिँ हुन्छ नि त्यो संसद बैठकमा संसदका नियमावलीले के भन्छ त्यो अनुसार त अब संसद चल्नै पर्छ होइन। यसमा चाहिँ विपक्षीले पनि यसै गर्नुपर्छ, मेरो गुरुको बारी टक्का भन्ने पनि हुँदैन होइन। त्यो कारणले गर्दाखेरि जनताको आवाज मुखरित गर्ने भन्ने नि, जनताको आवाज मुखरित गर्ने ठाउँ नै चाहिँ स्थगित गरेर बन्द गरेर होइन, वा चाहिँ छोडेर हिँडेर होइन, वा त्यो बहुलतदीपनले पनि संसद चल्ने होइन। त्यसमा चाहिँ सामञ्जस्यता चाहिँ अपनाएर, सबैजनाले सामञ्जस्यता अपनाएर चाहिँ त्यसलाई संसदलाई चलाउनुपर्छ। नभए चाहिँ फरक महसुस गर्न खोजिरहेका जनताले होइन, अघिल्ला संसद बैठकहरू चलेका र यो पटकका संसद बैठकहरू चलेकोमा उति साह्रो भिन्नता पाउन सकेनन् भने फेरि त्यही उखान चाहिँ होइन चरितार्थ हुन्छ होइन।
0: त्यो चाहिँ अब भनौँ न, त्यो कुरा चाहिँ चरितार्थ चाहिँ नहोस् भन्नेको चाहिँ कामना हो, चाहना हो। अब आजको दिन हामीले अब आज प्रधानमन्त्रीले बोल्ने भनेर चाहिँ हिजो संसद चाहिँ होइन अब स्थगित भएको थियो। अब आज चाहिँ तिमीले भनिहाल्यो नि, सांसद भनेका जनता नै हुन् कि, जनताका प्रश्नहरू सांसदहरूसँग छन्। जनता
1: हाम्रो चाहिँ कस्तो छ भने, हाम्रो मानसिकता चाहिँ के छ भन्दाखेरि, जस्तै त्यहाँ दुईटा बेन्च हुन्छ, एउटा सत्ता पक्षको बेन्च हुन्छ, एउटा विपक्षको बेन्च हुन्छ नि त संसदमा होइन। अन्त विपक्षको बेन्चमा बसेकाहरूको काम चाहिँ के भन्दाखेरि, विरोधै गर्ने हो भन्ने खालको चाहिँ त्यो भाष्य हो जुन नारेसन निर्माण भएको छ, त्यो गलत हो कि
0: होइन।
1: विपक्षमा बस्नेले रचनात्मक चाहिँ सुझाव दिन सक्छ, विपक्षमा बस्नेले रचनात्मक रूपमा चाहिँ होइन त्यो सत्तापक्षमा बसेकोलाई चाहिँ ट्र्याकमा ल्याउन सक्छ वा सत्तापक्षमा बसेकोले थपडी मात्रै बजाउन जाने पनि होइन सत्तापक्षमा बसेकालाई पनि त गलत ट्र्याकमा सरकार गइरहेको छ भने उनीहरूले पनि सचेत गराउन सक्छ होइन त्यो कारणले गर्दाखेरि यो चाहिँ एउटा खालको न्यारेसन छ त्यो न्यारेसनबाट चाहिँ अगाडि माथि उठ्नुपर्छ भन्ने लाग्छ त्यहाँ गइसकेपछि चाहिँ विपक्षी हो हामी विपक्षी हो हामी चाहिँ सदन बहिष्कारै गर्नुपर्छ हामी सदन छोडेर निस्कनै पर्छ होइन यही नै हो हाम्रो बल यो भन्ने खालको बल चाहिँ जुन छ नि त्यो पनि गलत हो होइन जनताले चाहिँ तपाईँहरूलाई त्यहाँ सदन अवरुद्ध गर्नै मात्र पठाएको होइन जनताको आवाज मुखरित गर्न पठाएको हो होइन सदन चाहिँ छोडेर बाहिर निस्केर हुन्छ नि आफ्नो रिस पोख्नको लागि पठाएको होइन जनताको आवाज सही ढंगले सही तरिकाले चाहिँ मुखरित गर्न पठाएको होइन यो कुराहरूलाई चाहिँ बुझ्नुपर्छ नवनिर्वाचित सांसदहरूले जो सिकिरहेका छन्
2: एकदम रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा अहिलेको लागि छोटो व्यापारिक विश्राम
3: नमस्ते डाक्टर सर
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
3: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
1: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
0: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
1: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
2: सफा, स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
3: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
2: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभी फुलबारी जाने बाटोमा।
1: फोन 061-578-788 98-461-17-230।
4: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीभ।
5: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नातिनुहोस्।
6: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
1: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
6: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
5: उपचार हुने रोगहरू:
6: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा एक हरिचोक। फोन 061-586-536, मोबाइल 98-560-36-536, 98-560-00-536। पुनः सह फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: भर्ना खुल्यो।
7: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
7: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
9: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईँ रेडियो नम्बर 93.4 MHz सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यतिजेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौं। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौं। नमस्कार, शुभ दिन।
13: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार। कम ब्याज, सहज प्रक्रिया, 5 करोड़सम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
14: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
11: मानसिक समस्याबाट बच्ने उपायहरू।
10: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
11: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
10: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
11: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
10: असल साथीहरूसँग मात्रै संगत गरौं।
11: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
10: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
11: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
15: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक,
5: यति बेला पूर्वाह्नको 10 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत। गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
0: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
1: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
0: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
1: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
0: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
1: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
0: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061 571 809 574 997।

0: पॉइंट सँग सधैं रिवार्डेड।
1: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने।
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल।
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन।
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट।
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
3: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको

0: सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
0: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5348-34।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: सय, 200, 1000, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति। यसरी कहिले बन्या हुन् लखपति, कहिले करोडपति?
11: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
12: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
13: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा।
14: फोन 061-570-210-585-307।
13: Be the Galaxians, be the difference. Dedicated to academic excellence since 1994.

0: स्वास्थ्य घर
1: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्
6: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
7: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
6: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला
5: उपचार हुने रोगहरू
6: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाइ लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भलो बिग्रेको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचो फोन 061-586-5636 मोबाइल 98-560-36-536 98-560-00-536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तीरगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिपी नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: Admission are open.
7: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
6: phone 061-576-361, mobile 98461-57144.
7: Contact school administration, GEF Secondary School.
8: Education for enlightenment.

0: IME Life, Ensuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकार का विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वंदना श्रेष्ठ,
6: हार जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एंड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधै हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
4: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
5: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
5: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
6: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
5: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
5: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702

0: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमौ गाउँ सहर फरर।
0: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569927।
2: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले
3: हर्ले,
2: गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
3: चिसो हर्ले।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560-19218, 9008-57710।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ थाहा छ,
5: सल्लाहकार के रे के बच्चे।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: डिजिटल ठगीबाट बचौं।
12: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
11: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
12: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
13: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76744।
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ए नानी आइपुग्यो, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
1: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
0: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
1: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01597021 सम्पर्क राख्नुहोला।
2: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइगर केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारे घना खिनानी खनि तोला
5: खनै बिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाजी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना, नै प्रेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि। जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिङ ओछे।
5: हजुर किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै।
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
5: समुदाई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
4: तोय मिल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-580-815, 98-560-35-815। प्रोप्राइटर दशरथ सुनार।
5: छतैरा त तान निभिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
7: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
8: विशेषज्ञ सेवाहरू
7: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मोटु रोग,
8: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
7: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रङ्गीन भिडियो एक्सरे,
9: मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
8: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
9: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061 577 553 578 9900।

0: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6989, 452-715।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रामुदाई परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
0: ए हो र दाई

0: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछापुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
0: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
2: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
2: सम्पर्क मोबाइल 9560-19218 9008-57710
3: ओहो नाचर बे कति छ्याब डिजाइन बे मारे गएन किन नि खनि तोला
4: खनाइ दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलादी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाइ तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब कोपिम ओछे
4: हजुर किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म विशा वा चुबल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नता खैमा बिलन चन्न यामो
3: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0165-80-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
6: Admission are open.
7: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at the school. For more details,
6: phone 061-576-361 mobile 98461-57144
7: contact school administration GEF secondary school education for enlightenment
8: डिजिटल ठगीबाट बचौं
9: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
8: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
9: वित्तीय सचेतनाका लागि डेवलपमेन्ट बैंकको पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
3: घुट्नु खुट्टु पियो या सिप परमायो
4: अब गर्दी लाइकी चीसो हर्दी
5: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हरे
5: हरे। गर्मीमा नयाँ ट्रिक,
4: रिफ्रेशमेन्ट पा, न्युट्रिसन मिक्स,
5: चिसो हरे।
6: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
8: 93.4

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेंस खुले जियौ।
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-53-834।
5: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पॉइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप।
2: भर्ना खुल्यो
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
2: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायक
6: स्थायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सेलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
1: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
7: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ,
8: फोन 0164349000, मोबाइल 98560705।

0: भर्ना खुल्यो।
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा
2: शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायक कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
3: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
1: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
4: फोन 0164349000, मोबाइल 98560707।
5: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: पोखरा युनाइटेड एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: पोखराकै रमणीय स्थल भद्रकाली मार्गमा अवस्थित एवं मर्यादित वातावरणमा पढाइ हुने
7: यस पोखरा युनाइटेड एकेडेमीमा शैक्षिक सत्र 2083 का लागि प्री नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खोलिरहेको जानकारी गराउँदछौ।
6: फर्म वितरण भइरहेको छ। अभिभावक तथा विद्यार्थीहरूले चाहेको अवस्थामा फर्म भरी तत्काल इन्ट्रान्स दिन सक्नेछन्।
1: हाम्रा विशेषताहरू
6: बाल मैत्री विद्यालय भवनका साथै कक्षा कोठाको व्यवस्था,
1: सुविधा सम्पन्न कक्षा कोठा एवं अत्याधुनिक प्रयोगशालाहरू,
6: स्वच्छ तथा शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
1: अतिरिक्त क्रियाकलापको साथै छात्र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था,
6: पोखरा नगर क्षेत्रभरि यातायातको सुविधा भएको,
4: सम्पर्क पोखरा युनाइटेड एकेडेमी,
7: फोन 0165524191, 578877, मोबाइल नम्बर 98560209059।
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
8: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
10: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबार सम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
2: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा, फोन 0165883465807।

0: आपद्ध हुन आजै आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: 朋友给气说表呢，
1: 表奶奶气说我头好呢，
2: 好呢，格尼玛奈亚对
1: refreshment bar nutrition meet
2: 气说好呢。
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-52 छ।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
7: मम्मी, गर्मी भयो के? चिसो पिउनलाई चिसो उठाउ हर्लिक्स।
8: हर्लिक्स गर्मीमा नयाँ ट्रिक,
7: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स,
8: चिसो हर्लिक्स।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: घुटू खुटू पियो या सिर्फ रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार हुने समस्याहरू
4: हृदयघात
3: हाई ब्लड प्रेसर
4: हार्ट फेल
3: छातीको दुखाई तथा थकान
4: मुटुको भल्भमा समस्या
3: मुटुको बाथ रोग
4: हाई ट्राइग्लिसेराइडिटिजी
3: मुटुको धड्कनमा अनियमितता
4: हाई कोलेस्ट्रोल
3: पेसमेकर राखेको वा राख्नु पर्ने
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587226 553834

0: तपाईँ जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
13: शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
4: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
4: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
5: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
0: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
5: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
4: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
4: सम्पर्क मोबाइल 9556019218, 9008857710।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मम्मी गर्मी भयो के, चिसो पिउन,
12: पिउनलाई चिसो उठाउ हर्ने,
11: गर्मीमा नयाँ स्वेट
12: रिफ्रेशमेंट न्यूट्रिशन
11: होम
1: केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-992।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: ए नानी आइपुग्यो, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
2: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
1: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
2: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01590702175 सम्पर्क राख्नुहोला।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ, सल्लाहकार के बच्चे
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाहै रूपाको
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-277
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-2530

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-26-553-834-34।
4: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
5: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
4: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
5: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
4: आधुनिक शिक्षण विधिको प्रयोग,
5: गायन नृत्य तथा संगीतका कक्षाहरू,
4: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
5: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
4: गरिब तथा जिहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
5: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बीसी मार्ग।
4: फोन नम्बर 061-570-718, मोबाइल 98463-32836, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
6: मम्मी गर्मी भयो के चिसो पिउना
7: पिउनालाई चिसो उठाउ हले
6: हले गर्मीमा नयाँ ट्विस्ट
7: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
6: चिसो हले।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे,
3: गर्मीमा नयाँ ट्विस्ट,
2: रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स,
3: चिसो हटे।
4: भर्ना खुल्यो
5: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
4: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बालबालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
6: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
5: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
7: फोन 0164349000, मोबाइल 98560705।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोहरिको।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा,
2: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
1: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-576-361 98461 98460-1796
0: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिश स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार। रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
3: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
4: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा तीन नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
3: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: आधुनिक शिक्षण विधिको प्रयोग,
4: गायन नृत्य तथा संगीतका कक्षाहरू,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
4: व्यावहारिक तथा प्रयोगत्मक शिक्षणमा जोड,
3: गरीब तथा जिम्मेदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
4: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा तीन नदीपुर बीसी मार्ग।
3: फोन नम्बर 061570718, मोबाइल 9843632336, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
1: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856899277।
6: खुट्टु खुट्टु पियो या सिपमा रमायो,
7: अब घर पियो लाइक किंग चीसो हने।
8: गर्मी हैन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
9: चीसो हने।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: कोलगेट मैक्स फ्रेश, निंद्रा भगाओ, ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: रामुदाई परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
4: सम्पर्क मोबाइल 9560191218 9808557710
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274257526
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको बाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587226 553834

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाई कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: सुन न हामी कति दिन यसरी लुकेर भेट्ने होला है
1: बरु हामी सर्दाउ न त्यहाँ त छुट्टी संसार हुन्छ नि

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
0: पोखरा ग्रामरी स्कूल उज्जवल भविष्यको सही शुरुआत।
1: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल जेमसाइटमा अब सञ्चालनमा।
0: फिस्टेल समूहद्वारा व्यवस्थापन,
1: आधुनिक प्रविधि र अनुभवी शिक्षक,
0: स्टिम र अनुसन्धानमा आधारित सिकाइ,
1: जापानी अनुशासन, समय पालन र आत्म जिम्मेवारी,
0: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट।
1: नयाँ शैक्षिक सत्र 2083 लागि कक्षा 9 भर्ना खुल्ला।
0: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकाडेमीको पुरानो परिसर। सम्पर्क 97-135-45-357।
1: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी।
3: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हरले
1: हरले
3: गर्मी मनाया ट्विस्ट
2: रिफ्रेशमेन्ट बा न्यूट्रिशन मिक्स
3: चिसो हरले
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587226 553834

0: Colgate Max Fresh, Nindra Bhagav, Tazgi Jagav.
1: Ramudai, parivarai liyera hinnu bhayeko cha ta. टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनेर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9556019218 9008557710। होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9556099277।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781800253।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आईएनएच नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरू होइन एएससी लाइट ब्रिक नै रोज्नुहोस्
3: किन एएससी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएससी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-98012-35-444
5: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-07-29।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: घरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदय घात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड़कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
5: विस्तृत जानकारीको लागि
8: 061-576-3161-97461-5414, 98460-169।
5: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
9: डिजिटल ठगीबाट बचौ।
10: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
9: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
10: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
11: मम्मी गर्मी भयो के चिसो पिउना,
12: पिउनालाई चिसो उठाउ हरे
11: हरे गर्मीमा नयाँ ट्रिक
12: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
11: चिसो हरे।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने। पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा,
10: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569-2।
15: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
15: उपचार हुने समस्याहरू
6: हृदयघात,
15: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
15: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
15: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
15: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
15: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
15: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
15: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534।

0: बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाखदेखि 1 करोडसम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
3: हामी छौ तपाईको साथ, बनाउनु तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
3: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्दर आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को 93.4
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई.
3: शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ.
2: रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट

0: मिठो सुगन्ध। आज घुन अगरबत्तीले पूजा गर्यो बुहारी।
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
4: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा तीन नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
3: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: आधुनिक शिक्षण विधिको प्रयोग,
4: गायन नृत्य तथा संगीतका कक्षाहरू,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
4: व्यावहारिक तथा प्रयोगत्मक शिक्षणमा जोड,
3: गरीब तथा जिम्मेदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
4: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा तीन नदीपुर बीसी मार्ग।
3: फोन नम्बर 061570718, मोबाइल 98463323636, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: सल्लाहकार
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कूलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
9: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061574513552976। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
11: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
12: उपचार हुने रोगहरू:
13: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
14: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
12: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
14: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
12: अपरेसन पश्चात दुखाइ कम हुने,
14: उपचार गरेपछि छिटो निको हुने,
12: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
14: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061 590 162 590 163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ, फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषता

0: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30.
3: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि.
4: होइन, कसले भन्यो?
3: गाउँभरि हल्ला चलिरहेछ त.
4: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ. कागले कान लग्यो भन्दैमा
3: कागको पछि लाग्ने त.
4: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ. सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
3: कस्तो मान्छेले कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि. हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ.
4: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ. त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ.
3: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ.
5: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ.
6: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य.
5: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड.
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
7: उपचार हुने समस्याहरू:
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने.
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834.
10: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे.
11: गर्मीमा नयाँ ट्विस्ट,
10: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
11: चिसो हटे.

मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: ay na refreshment sangay nutrition din ayo mausam
1: Lisa Morris ko.
2: डिजिटल ठगी बाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
5: इंजीनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-92-012-35-444।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।

0: ಮೌಂಟ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230.
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
5: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ. भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ.
4: विस्तृत जानकारीको लागि
5: 061-5673-61 98461-5414 98460-61796.
4: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार.
6: डिजिटल ठगीबाट बचौ.
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल.
7: मम्मी गर्मी भयो के चिसो पिउना
8: पिउनालाई चिसो उठाउ हरे
7: गर्मीमा नयाँ फ्रेस
8: रिफ्रेसमेन्टमा न्युट्रिसन
7: चिसो हरे.
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-5872-65-53-834.
12: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स.
13: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन. सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज. न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट.
12: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
13: शिखर इन्स्योरेन्सको सहकार्यमा
12: अस्पताल खर्च सहाराले गर्छ.
13: ई सेवा सबै सधैँ सँगै.
14: भर्ना खुल्यो।
15: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा
16: शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो।
15: हाम्रा विशेषताहरू
14: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
16: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
15: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय माभि पोखरा 15 नयाँ गाउँ,
14: फोन 0164349000, मोबाइल 98560705।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपाली को गौरव,
5: नेपाली को पहिचान,
4: पाली खे ढाका टोपी
5: जसले शिर को शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पाली खे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पाली खे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हर्ले
7: हर्ले। गर्मीमा नयाँ ट्विस्ट,
8: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स,
7: चिसो हर्ले।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
1: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठीक ठाक

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ।

0: डिप्लोमा इन फार्मेसीमा 3 वर्षे कार्यक्रममा अनुभवी प्राध्यापक द्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट संचालित उपकरण सहितको प्रयोगशाला,
0: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
2: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
0: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
4: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ने।
5: गर्मीमा नयाँ ट्रिक,
4: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
5: चिसो हर्ने।
6: पोखरा ग्रामर स्कूल, उज्जवल भविष्य को सही शुरुआत।
7: पोखरा में अनुशासन मूल्य र गुणस्तरीय शिक्षा को नया गंतव्य पोखरा ग्रामर स्कूल, जेम साइट में अब संचालन में।
6: फिस्टेल समूह द्वारा व्यवस्थापन,
7: आधुनिक प्रविधि र अनुभवी शिक्षक,
6: स्टीम र अनुसंधान में आधारित सिकाई,
7: जापानी अनुशासन, समय पालन र आत्मा जिम्मेवारी,
6: कला संगीत योग माइंडफुलनेस र मार्शल आर्ट।
7: नया शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला।
6: स्थान पोखरा 17 ड्याम साइड, फिस्टेल एकाडेमी को पुरानो परिसर। सम्पर्क 97135-45357।
7: पोखरा ग्रामर स्कूल, सिकाइ मात्र होइन जीवनको तयारी।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्छन् त डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
8: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
4: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू,
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-2665-8-34-834-34-834-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34-34
0: केयर गिभरको सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा

0: वा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: भर्ना खुल्यो
3: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
2: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
4: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
3: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
5: फोन 061434900, मोबाइल 9856070705।
6: घरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
3: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
3: 061-576-9461-5414, 98460-169।
0: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
0: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
10: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा, फोन 061-588-364-580-725।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हरले
2: हरले गर्मीमा नयाँ ट्रिक
1: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हरले
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एउटा राम्रो होला
5: अरू होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591-3596-98012-35444
6: पोखरा ग्रामर स्कूल उज्जवल भविष्य को सही शुरुआत
7: पोखरा में अनुशासन मूल्य र गुणस्तरीय शिक्षा को नया गंतव्य पोखरा ग्रामर स्कूल डेमसाइट में अब संचालन में
6: फिस्टेल समूह द्वारा व्यवस्थापन
7: आधुनिक प्रविधि र अनुभवी शिक्षक
6: स्टीम र अनुसंधान में आधारित सिकाई
7: जापानी अनुशासन समय पालन र आत्मा जिम्मेवारी
6: कला संगीत योग माइंडफुलनेस र मार्शल आर्ट
7: नया शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
6: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकेडेमी को पुरानो परिसर सम्पर्क 97135-45357
7: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी
8: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना
9: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो
8: विद्यालयका विशेषताहरू शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार
9: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
8: आधुनिक शिक्षण विधिको प्रयोग
9: गायन नृत्य तथा संगीतका
8: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू
9: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड
8: गरिब तथा जिहिन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था
9: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बिसी मार्ग
8: फोन नम्बर 01-5705-718 मोबाइल 98463-32836 इमेल info@mass.edu.np लभ टु लर्न लिभ टु सर्भ
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
10: 93.4

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हरे
2: हरे गर्मी मनाया तुई
1: रिफ्रेशमेंट पाप न्यूट्रिशन मीट
2: ची सो हरे
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नुपर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम भर्ना खुल्यो
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि दायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
2: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
1: विस्तृत जानकारी लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
3: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-27-29।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ओहो नाचर बे, कति छाप डिजाइन बे मारेको न किन नि, खनि तोला
3: खनै विवा नासर्वे रूपाकोट ज्योति सुनचाटी दुकान महेन्द्र फुलारी टोला
11: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै त हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
3: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
11: जग्गा मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
11: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
13: पोखरा युनाइटेड एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना
14: पोखरा कै रमणीय स्थल भद्रकाली मार्गमा अवस्थित एवं मर्यादित वातावरणमा पढाई हुने
15: यस पोखरा युनाइटेड एकेडेमीमा शैक्षिक सत्र 2083 का लागि प्री नर्सरी देखि कक्षा 9 सम्म भर्ना खोलिरहेको जानकारी गराउँदछौ
13: फर्म वितरण भइरहेको छ अभिभावक तथा विद्यार्थीहरूले चाहेको अवस्थामा फर्म भरि तत्काल इन्ट्रान्स दिन सक्नेछन्
14: हाम्रा विशेषताहरू
13: बालमैत्री विद्यालय भवनका साथै कक्षा कोठाको व्यवस्था
14: सुविधा सम्पन्न कक्षा कोठा एवं अत्याधुनिक प्रयोगशालाहरू
13: स्वच्छ तथा शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
14: अतिरिक्त क्रियाकलापको साथै छात्र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था
13: पोखरा नगर क्षेत्र भरि यातायातको सुविधा भएको
16: सम्पर्क पोखरा युनाइटेड एकेडेमी
15: फोन 061-5524-95-578-877 मोबाइल नम्बर 98-560-20059
17: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
18: होम केयर सेवा
19: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
18: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
18: सुत्केरी नवजात शिशुको हेरचाह
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह
18: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
19: डाक्टर ल्याब सेवा
18: औषधि डेलिभरी सेवा
19: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-4-11-777 मोबाइल 98-5-60-89-2-77
20: पोखरा ग्रामर स्कूल उज्जवल भविष्यको सही शुरुआत
21: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल डेमसाइटमा अब सञ्चालनमा
20: फिस्टेल समूहद्वारा व्यवस्थापन
21: आधुनिक प्रविधि र अनुभवी शिक्षक
20: स्टेम र अनुसन्धानमा आधारित सिकाइ
21: जापानी अनुशासन समय पालन र आत्म जिम्मेवारी
20: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट
21: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
20: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकाडेमीको पुरानो परिसर सम्पर्क 97-135-45-357
21: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवनको तयारी
0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218, 9808557710।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9852355928, विजिट www.landmarknepal.com।

नमस्कार, बेलुकी 6 बजेको अन्नपूर्ण हाइलाइट्समा तपाईँलाई स्वागत छ। प्राविधिक साथी आरएन सँगै म आरजी बेस्ट सल्यानी। सबैभन्दा पहिले यस बुलेटिन हेडलाइन्स। हिन्दकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद बढ्दै, संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्ने सांसदहरूको जोड़। नीति तथा कार्यक्रममा कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह। सरकारले बहुमतको दम्ब देखायो, कंग्रेस सांसद केसीको आरोप। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी। किसानको आकर्षण बढ्दै, पोखरामा 500 रोपनी क्षेत्र होला तरबुजा खेती। विश्वकप अघि अमेरिकाको भिसा नियमनमा आंशिक सहजता। कास्की जिल्ला क्रिकेट संघलाई वर्षोत्कृष्ट खेल संघको अवार्ड, सुषमा तामाङलाई स्पेशल अवार्ड र निभा राईलाई उद्यमान खेलाड़ीको अवार्ड प्रदान। यी लगायतका खबर प्रस्तुत गर्छौं। अब समाचार विस्तारमा सुन्नुहोस्। जलवायु परिवर्तनको कारण हिन्दकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपदका घटना बढ़दै गएका छन्। पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रमा गत वर्ष मात्रै 10 ठूला विपदका घटना भए। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका अनुसार हिन्दकुश क्षेत्रका 8 देश मध्ये भारत, नेपाल, बंगलादेश र भूटानले सन् 2025मा 10 भन्दा बढ़ी ठूला विपदका घटना सामना गरे। यसले उक्त क्षेत्रको विपद सम्बन्धी जोखिमप्रतिको बढ़दो संवेदनशीलतालाई उजागर गरेको छ। तथ्याङ्कले म्यानमार, पाकिस्तान र चीनमा पनि सन् 2025मा मनसून जन्ने बाढ़ीको श्रृंखला देखिएको छ, जसले पूर्वाधार र जीविकोपार्जनमा व्यापक क्षति पुर्याएको उल्लेख गरेको छ। त्यस्तै सन् 2025मा विश्वव्यापी रूपमा भएका विपद मध्ये ठूलो हिस्सा एशियामा परेको थियो। यसको प्रभाव दक्षिण तथा पूर्वी एशियाका भाग समेटिएका हिन्दकुश क्षेत्रमा पनि देखिएको छ। तथ्याङ्क अनुसार यस क्षेत्रका देशले सन् 2024मा मात्रै यस्ता घटनाबाट 6 अर्ब अमेरिकी डलर भन्दा बढ़ी आर्थिक क्षति बेहोरे, जसमा अधिकांश क्षति बाढ़ी, पहिरो र आधी जस्ता पानीजन्य विपदसँग सम्बन्धित छन्। यो अवस्था सन् 2025मा पनि जारी रहेको देखियो। तीव्र मनसूनी वर्षाले बंगलादेश, भारत, नेपाल, पाकिस्तान लगायत हिन्दकुश क्षेत्रका विभिन्न देशमा पटक पटक बाढ़ी र पहिरो निम्त्या। हिमताल विस्फोटन जन्य बाढ़ी जस्ता अन्य विपदका घटना पनि केही स्थानमा रिपोर्ट गरिएका छन्। यस वर्षभरि यस क्षेत्रभर करिब 12 लाख नागरिक विस्थापित भए वा प्रत्यक्ष रूपमा विपदबाट प्रभावित भएको तथ्याङ्कमा उल्लेख छ। गत वर्ष विपदबाट 169 अर्ब अमेरिकी डलर क्षति भयो। विश्वव्यापी रूपमा सन् 2025मा विपद सम्बन्धी आर्थिक क्षति 169 अर्ब अमेरिकी डलर भन्दा बढ़ी भएको अनुमान गरिएको थियो। यसको तुलनामा हिन्दकुश हिमालय क्षेत्रमा अभिलेखित क्षतिले जटिल भूभौगोलिक संरचना र उच्च जोखिमयुक्त अवस्थाले चरम मौसमीय घटनालाई कसरी असमान रूपमा गम्भीर प्रभावमा परिणत गर्छ भन्ने देखाएको छ। अनुसन्धानकर्ताले हिमालय क्षेत्रमा विपदको बढ़दो प्रभावलाई बहुविपद घटनाको बढ़दो प्रवृत्तिसँग जोड़ेका छन्। बहुविपद भन्नाले बाढ़ी, पहिरो वा खडेरी जस्ता एकभन्दा बढ़ी प्रकारका विपद एउटै समयमा हुने वा एउटा विपदले अर्को विपद निम्त्याउने अवस्थालाई जनाउँछ। इसिमोडका महानिर्देशक ग्याम्छोले हालका वर्षले पर्वतीय क्षेत्रमा बाढ़ी, पहिरो तथा अन्य विपद बढ़दो रूपमा देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, यसले घर, पूर्वाधार र अत्यावश्यक सेवामा हुने क्षतिलाई अझ बढ़ाइरहेको छ। यस क्षेत्रका विगतका उदाहरणमा सन् 2013मा उत्तराखण्डको केदारनाथ बाढ़ी, भारतको सिक्किममा सन् 2023मा भएको दक्षिण लोनाक हिमताल विस्फोटन जन्ने बाढ़ी तथा नेपालमा सन् 2021मा आएको मेलम्ची बाढ़ी समावेश छन्। प्रतिनिधिसभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकतामा हुनुपर्ने जोड़ दिनुभएको छ। सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदले अर्थतन्त्र सुधार, सुशासन प्रवर्धन मार्फत आर्थिक सामाजिक रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा प्रवर्धन गर्ने आयोजना प्रमुखलाई जिम्मेवारीपूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो।
नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद महेन्द्र बहादुर शाहीले ऊर्जा पर्यटन कृषि क्षेत्रको प्रवर्धन मार्फत समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै सामाजिक आर्थिक रूपान्तरणमा ध्यान दिन आग्रह गर्नुभयो। सांसद प्रेम बहादुर बाहेकले किसानलाई मल बी बिजन अपाङ्गता भएका नागरिकलाई सहुलियत तथा संक्रमणकालीन न्याय निरूपणको विषय नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गर्नुभयो। सांसद ज्योग कुमार बापरिया यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै जनअपेक्षा सम्बोधन गर्ने गरी नीति कार्यक्रम संशोधन गर्न सुझाव दिनुभयो। नेकपा सांसद गोपाल शर्माले जनअपेक्षा अनुसार सरकारको नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गर्नुभयो। सांसद रमेश कुमार मल्लले जलवायु परिवर्तनको नकारात्मक असर कम गर्ने योजना तथा सरकारको सय बुधे कार्यसूचीलाई नीति तथा कार्यक्रमले नजरअन्दाज गरेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद गुरूप्रसाद बरालले लगानी मैत्री वातावरण बनाएर स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्न तथा औद्योगिक सुरक्षा बलको आवश्यकतालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। सांसद साजिदा खातुन सिद्दिकीले आधारभूत शिक्षा अनिवार्य तथा माध्यमिक शिक्षा निशुल्क पाउने शिक्षा सम्बन्धी हक कार्यान्वयनको योजना बनाउन सुझाव दिनुभयो। सांसद रेंगला यादवले विपन्न गरीब र असहाय वर्गका लागि लक्षित गरेर बजेट ल्याउन तथा समावेशी नीतिलाई थप परिष्कृत बनाउन आग्रह गर्नुभयो। सांसद मोहम्मद इस्तेयाक राईले वर्षेनी मल अभाव हुने अवस्था आगामी आर्थिक वर्षको बजेटले अन्त्य गर्नुपर्ने बताउनुभयो। कंग्रेस सांसद सन्दीप राणाले प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्धनमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो। सांसद नरेन्द्र कुमार खेरिङले तमोर लगायतका जलाशयुक्त जलविद्युत आयोजना निर्माणको योजना अघि बढ़ाउन माग गर्नुभयो। योगेश कौचन थकालीले सूचना प्रविधि दशक कार्यान्वयनको स्पष्ट योजना बनाउन सुझाव दिनुभयो। राजपा सांसद चन्द्रेश्वर मण्डलले विपन्न गरीब र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि नीति कार्यक्रम समावेश गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधिसभामा दलीय आधारमा नीति तथा कार्यक्रममाथि छलफल गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढ़ाएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौट गर्न तीन सदस्यीय सिफारिश समिति गठन गर्नुभएको हो। मन्त्रालयका सचिव चिरञ्जीवी चट्टौतको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागर राज गौतम र ऊर्जा विज्ञ सतीश नारायण जोशी सदस्य हुनुहुन्छ। प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्ना संशोधन प्रस्तुत गर्दै सांसदले कृषिको व्यवसायीकरण पर्यटन प्रवर्धन रोजगारी र समृद्धिका विषयमा समावेश गर्न आग्रह गर्नुभएको छ। नीति तथा कार्यक्रममा 35 जना सदस्यले संशोधनको प्रस्ताव गर्नुभएको हो। बैठकमा सांसद सुहाङ नेम्बाङले नीति तथा कार्यक्रममा

नेपालको अधीनमा ल्याउन भारतसँग कूटनीतिक पहल गर्ने विषय नीति तथा कार्यक्रममा समावेश नहुनु दुखद भएको टिप्पणी गर्नुभयो। डाक्टर अर्जुन कुमार कार्कीले आर्थिक कूटनीतिलाई महत्व दिएर वैदेशिक सहयोग र सहकार्य बढ़ाई मुलुकलाई विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गर्ने कार्यक्रम समावेश गर्न आग्रह गर्नुभयो। युवराज दुलालले वन क्षेत्रलाई राष्ट्रिय उत्पादकत्व वृद्धिमा उपयोग गराउने प्रस्ताव नीति तथा कार्यक्रममा नआएको बताउनुभयो। ऐन बहादुर महरले नीति तथा कार्यक्रम शब्दहरूको प्रस्तुति धेरै भए पनि मुलुकको रूपान्तरणका विषय नरहेको टिप्पणी गर्नुभयो। पद्मा कुमारी अर्यालले विगतका सरकारका सकारात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रयास भएको देखिए पनि ती पर्याप्त नभएको बताउनु भएको छ। सांसद कृपाराम राणाले सुकुम्बासीले न्याय पाउने विषय र कृषिको व्यवसायीकरण गर्नुपर्ने विषय नीति कार्यक्रममा थप्न प्रस्ताव गर्नुभयो। भूमिका सुब्बा लिम्बुले आदिवासी जनजातिको ज्ञान परम्परा र संस्कृतिलाई विकासको मूल प्रवाहमा समेट्न आग्रह गर्नुभयो। सांसद यज्ञबहादुर बोगटीले नीति तथा कार्यक्रममा नौलोपन नरहेको र युवाहरूको अपेक्षा बमोजिम नभएको टिप्पणी गर्नुभयो। सांसद गंगादेवी श्रेष्ठले प्रदूषण बढ़ाउने पुराना सवारी साधनलाई हटाउने विषय समावेश गर्न आग्रह गर्नुभयो। डाक्टर पुष्पराज कडेलले राज्य व्यवस्थाको संरचनात्मक परिवर्तन र योजनाबद्ध आर्थिक विकासको तालमेल नभएको बताउँदै राष्ट्र सेवा कर्मचारीको तलब बढ़ाउन सुझाउनुभयो। सांसद यशोदा कुमारी बरालले कर्णालीका सबै जिल्लामा खानेपानी स्वास्थ्य शिक्षामा सहज पहुँच अनिवार्य गर्ने विषय प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। टुकाभद्र हमालले जवाबदेहिता वृद्धि र परिणाम देखिने गरी नीति तथा कार्यक्रम सच्याउन सुझाव दिनुभएको छ। कुलभोज साक्यले श्रमिक वर्गको सामूहिक सौदाबाजी गर्न पाउने हकलाई वञ्चित गर्न नहुने बताउनुभयो। प्रमेश कुमार हमालले संविधानमा रहेको समाजवाद उन्मुख आर्थिक व्यवस्था सामाजिक न्याय र रूपान्तरणका विषय स्पष्ट पार्न आवश्यक छ भन्नुभयो। मातृका प्रसाद यादवले रुग्ण उद्योगहरू यथाशीघ्र संचालनको व्यवस्था हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद परशुराम तामाङले गरीखाने श्रमजीवी वर्ग र उत्पीड़ित वर्गका लागि अर्थ राजनीतिक समस्याको समाधान नीति तथा कार्यक्रममा नभएको आरोप लगाउनुभयो। मलावती शर्माले 20 वर्षमाथिका महिलाको पाठेघरको समस्या र स्तन क्यान्सर रोगको निशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो। सांसद पार्वती विकले दलित र दुर्गम क्षेत्रका महिलाका हक अधिकारका सवालमा प्राथमिकता दिन आग्रह गर्नुभयो। सांसद निराशा चौधरी ठगौराले कृषि क्षेत्रलाई राहत दिन र बजार प्रवर्धन गर्न आग्रह गर्नुभयो। राष्ट्रसभाको आजको बैठकमा सांसदले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषि पर्यटन युवाको पलायन रोकथाम तथा लगानी मैत्री वातावरण निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसद महन्त ठाकुरले गैरावासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले लगानी मैत्री नीति र स्थिर वातावरण मार्फत देशको आर्थिक विकासलाई गति दिन सकिने सुझाउनुभयो। धर्मेन्द्र पासवानले नीति तथा कार्यक्रममा मध्यप्रदेश प्रदेशको कृषि विकासलाई वृहत रूपमा नसमेटिएको आरोप लगाउनुभयो। उर्मिला अर्यालले कृषिको वृहत्तर 5% पुर्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो। सांसद सोनाम केलजन शेर्पाले पर्यापर्यटन प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड़ दिनुभयो। सांसद सुनिल बहादुर थापाले युवाको निरन्तर विदेश पलायन भइरहेको बेला स्वरोजगार सृजना गरी स्वदेशमै बस्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। अनुपूर्ण हाइलाइट्समा एकैछिन छोटो विश्राम।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-5384-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 061-590-162-590-163।
7: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

एक्सनको विश्राम पछि अन्नपूर्ण हाइलाइट्समा तपाईँलाई स्वागत। अब बाँकी रहेका खबर। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राख्नु भएको छ। बिहिबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले प्रधानमन्त्री आफै जवाब दिनका लागि उपस्थित हुनुपर्ने बताउनुभयो। म माग गर्न चाहन्छु, उहाँ प्रधानमन्त्री यहाँ उपस्थित भएर उहाँले छलफल सुन्नु भएन, उहाँले भन्नुभयो, तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहिँ विश्वास लिएको छु। यदि प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उहाँले बताउनु भएको थियो। यदि उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौं, हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन, उहाँले भन्नुभयो। आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ। का कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन। मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेकोमा सरकारवालाले जोड़ दिएका छन्। सरकार रोजगारदाता जेटीयूसीसी र आईएलओद्वारा संयुक्त रूपमा ललितपुरमा आयोजित त्रिपक्षीय बैठकमा सरकारवालाहरूले उक्त धारणा राखे। बैठकले सन् 2023-27 मर्यादित काम सम्बन्धी राष्ट्रिय कार्यक्रमको प्रगति समीक्षा गर्दै आगामी रणनीतिका बारेमा समेत छलफल गर्यो। कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर दीपक काप्रेले मर्यादित काम सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्यलाई अझ सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभयो। आइलो नेपालका देशीय निर्देशक नुमान ओजकानले सहकार्यबाटै श्रमका मुद्दाहरू सम्बोधन गर्न सकिने धारणा राख्दै यस क्षेत्रमा काम गर्दा सही तथ्याङ्कमा जोड़ दिनुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति प्रज्वलजन पाण्डेले मुलुकको आर्थिक विकास र उत्पादनशीलता वृद्धिका लागि सरकार रोजगारदाता तथा श्रमिकबीच सुमधुर सम्बन्ध अपरिहार्य भएको बताउनुभयो। श्रमिक कल्याण र महिला सशक्तिकरणमा विशेष पहल अन्तर्राष्ट्रिय श्रम संगठनसँगको साझेदारीमा महासंघले गरिरहेको कार्यबारे प्रकाश पार्दै वहाँले चिया र अलैची क्षेत्रमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्य निर्देशिका कार्यान्वयनमा ल्याइएको बताउनुभयो। पाण्डेले महिला उद्यमीलाई सहयोग गर्न महिला उद्यमशीलता सहायता कक्ष सञ्चालन गरिएको र कर्णाली तथा सुदूरपश्चिमका विभिन्न स्थानमा बहुद्देश्य सिहार केन्द्रबारे जानकारी गराउनु भएको थियो। नेपाल उद्योग वाणिज्य महासंघले सरकार र आयलो संघको सहकार्यमा मर्यादित काम तथा समावेशी विकासका क्षेत्रमा काम गरिरहेको छ। यसले महिला र युवा जस्ता लक्षित समूहलाई अर्थतन्त्रको मूलधारमा ल्याउने लक्ष्य राखेको छ। प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पूँजीगत खर्चको 1% अनुसन्धान र विकासका लागि छुट्याउन सरकारसँग माग गर्नुभएको छ। आगामी आर्थिक वर्ष 83-84 वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागत योग्य भएको बताउनुभयो। अब आवश्यकता अनुसार बजेट विनियोजन होस्, पूँजीगत खर्चको 1% बजेट छुट्याउने प्रस्ताव आओस् उहाँले भन्नुभयो। हिमालयका सांसद राजेन्द्र कुमार राईले सदनप्रति सरकारलाई जिम्मेवार बनाउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै राईले प्रधानमन्त्री बालन शाहलाई छलफल र जवाफमा उपस्थित गराउन माग गर्नुभयो। आफूहरू हिजो कुनै गैर सरकारी संस्थामा जागिर खाएर राजनीतिमा लागेको नभई निरन्तर जनताको सेवा गरेर आएकोले नयाँ सांसदहरूले पुराना सांसदप्रति पाठ पढ़ाउन उचित नहुने तर्क गर्नुभयो। सांसद राईले नेपालको आर्थिक समृद्धिका लागि औषधिका रूपमा प्रयोग गर्ने गरी गाजा खेतीलाई वैधानिकता दिनुपर्ने तर्क गर्नुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले कोरा आर्थिक वृद्धिले मात्रै मुलुकमा विद्यमान सामाजिक आर्थिक समस्या समाधान नगर्ने बताउनुभयो। सरकारको आगामी आर्थिक वर्ष 83-84 वार्षिक नीति कार्यक्रममाथि दलीय आधारमा छलफल राख्दै कोरा आर्थिक वृद्धि होइन अर्थतन्त्रको संरचनात्मक सुधारमा ध्यान दिनुपर्छ। उहाँले समाजका सबै तह र तबकालाई समानुपातिक प्रतिफल दिने र राज्यको सेवामा सबैको समान पहुँच सुनिश्चित हुने गरी व्यवस्था मिलाउने नीति लिन सरकारलाई आग्रह गर्नुभयो। हामी कुन वर्ग कुन समुदाय कुन क्षेत्रका लागि अर्थतन्त्रमा सुधार चाहन्छौ भन्ने स्पष्ट खाका बनाएर सोही अनुसार कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ, पुनले भन्नुभयो। सरकारको नीति तथा कार्यक्रम वैचारिक रूपमा अस्पष्ट रहेको जिकिर गर्दै पुनले भन्नुभयो, वर्तमान सरकारको नीति तथा कार्यक्रम प्राथमिकताविहीन र दिशाहीन छ।
कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले बहुमतको दम्ब देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजेको आरोप लगाउनु भएको छ। सदनमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले उक्त आरोप लगाउनुभयो। यसैले नीति तथा कार्यक्रममाथिको छलफललाई छ घण्टामा सीमित गरिनु संसदको अपमान भएको टिप्पणी गर्नुभयो। विगतका वर्षहरूमा नीति तथा कार्यक्रममाथि तीन दिनदेखि एक सातासम्म गम्भीर छलफल हुने गरेको पनि केसीले स्मरण गराउनु भएको छ। नीति तथा कार्यक्रमले राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकोले सदनमा गम्भीर बहस हुनुपर्ने जोड़ दिनुभयो। उहाँले छलफलमा प्रधानमन्त्री अनुपस्थित भएकोमा कड़ा असन्तुष्टि जनाउनु भएको छ। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरू दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै अब्दुल अजीज मुसलमानले अदालतले यो आदेश दिएको हो। न्यायाधीश इजलासले साथै सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। पाण्डेलाई प्रहरले नियन्त्रणमा लिएको प्रति बैंकिङ क्षेत्रका चारवटा छाता संगठनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाण्डेलाई बुधबार नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। पाण्डे स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा निलामी गर्ने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पक्राउ पर्नु भएको थियो। विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सुसुलेनले उक्त कुरा बताउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। तनहुको बन्दीपुर गाउँपालिका चार स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघ संस्था तथा व्यवसायीले करिब 40 लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्। लायन्स क्लब अफ चितौन चौतारी र लोयल ट्रेडर्सले अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर अनिल किरीका अनुसार लायन्स क्लब अफ चितौन चौतारीले करिब 20 लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको हो, जसमा क्लिया मेसिन र पीटीआईएनआर मेसिन रहेका छन्। क्लिया मेसिन मार्फत थायराइड, भिटामिन डी, भिटामिन बी 12, पाठीघरको क्यान्सर CA125, प्रोस्टेटको क्यान्सर PSA लगायतका विभिन्न प्रकारका हर्मोन जन्य समस्या परीक्षण गर्न सकिने डाक्टर गिरीले जानकारी दिनुभयो। त्यस्तै पीटीआईएनआर मेसिनले रगत जम्ने सम्बन्धी र मुटु रोगी तथा सर्प वा अरिंगालले टोकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोग हुने बताउनुभयो। पोखरा महानगरपालिकामा यस वर्ष 500 रोपनी क्षेत्रफल जमीनमा तरबुजा खेती गरिएको छ। तरबुजा खेतीप्रति कृषकलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढ़ाएसँगै यसतर्फ आकर्षण बढ़दैछ। महानगरपालिकाका 13, 14, 16, 21, 22, 23, 26, 30, 32 नम्बर वडामा तरबुजा खेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनोहर कडेरियाले जानकारी दिनुभयो। महानगरपालिकाले यस वर्ष कृषकलाई 50% अनुदानमा बिउका साथै मन्चिङ प्लास्टिक वितरण गरेको थियो। यस वर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार 5 करोड़ बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातारको वर्षाले केही असर भने पुर्याएको उहाँले बताउनुभयो। कोशी प्रदेशसभाको नवौं तथा बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि शुरू हुने भएको छ। कोशी प्रदेश सरकारले आज बसेको मन्त्री परिषदको बैठकपछि आगामी जेठ 6 गते अपरान्ह 3 बजेदेखि विराटनगरमा बजेट अधिवेशन शुरू गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले बैठकले तथ्याङ्क नियमावली 2082 मन्त्री परिषदको भौतिक पूर्वाधार समितिमा पठाउने, कोशी प्रदेश योजना आयोग गठन संचालन आदेश 2083 कानून न्याय समितिमा पठाउने र आयोगको रिक्त सदस्य पदमा सुनसरी धरानकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। दितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक 10.07 अंकले ओह्रालो लागेर 2700
30.17% सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिक परिशीर्षक 0.34 अंकले ओह्रालो लागेर 467.20 सीमित भएको छ। अझ 337 कम्पनीको 79,58,752 किता शेयर 3,29,44,619 मूल्यमा खरिद बिक्री भएको छ। नेप्सेका अनुसार कारोबारको आधारमा हिमालयन री इन्स्योरेन्स, श्वास ऊर्जा, ईश्वर प्यानल नेपाल, युनियन हाइड्रो पावर र माउन्टेन इनर्जी नेपाल शीर्ष स्थानमा रहेका छन्। आज युनियन हाइड्रो पावर, क्वेस्ट माइक्रो, लाइफ इन्स्योरेन्स, एनआईबीएल स्टेबल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन 80 लगानीकर्ताले कमाएका छन्। त्यस्तै एसएन हाइड्रो पावर, हिमालयन इन्स्योरेन्स, नारिणी डेभलपमेन्ट ब्याङ्क, रिजलाइन इनर्जी र भुजुङ हाइड्रो पावरका लगानीकर्ताले भने गुमाएका छन्। जनप्रिय मावि सिम्बलचौरबाट एसईई उत्तीर्ण 98 विद्यार्थीलाई सम्मान गरिएको छ। 1655 जना विद्यार्थी अध्ययनरत जनप्रिय माविमा 3.95 3.91 जीपीए सहित 98 विद्यार्थी उत्तीर्ण भएका थिए। विद्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा बधाई ज्ञापन कार्यक्रममा पोखराहाटका अध्यक्ष रुदनाथ बरालले कम्प्युटर सिप सिकेर रोजगारको अवसर सृजना गर्न जनप्रिय माविले गरेको प्रयास सफल भएको बताउनु भएको छ। विद्यालयले यसै शैक्षिक सत्रदेखि 30 विद्यार्थीलाई कम्प्युटर शिक्षा कक्षा थालनी गरेको छ। आईटीको परिवेशमा इच्छुक विद्यार्थीले 2 पढ़ेर आर्जन गरेको ज्ञान सिधै रोजगारसँग जोड़िने अध्यक्षले बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो। अभिभावक संघका अध्यक्ष केदार धमलाले विद्यालयले सिकाएको सिप जीवन उपयोगी भए पनि पूर्ण व्यावहारिक नभएको बताउनुभयो। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कड़ा भिसा बन्द व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण कड़ा बनाउने नीति निरन्तर अघि बढ़ाइरहेको बेला विश्वकप प्रतियोगितालाई सफल बनाउन विशेष छूटको व्यवस्था गरिएको हो। अमेरिकी विदेश मन्त्रालयले विश्वकपमा सहभागी हुने टोलीका सदस्य तथा प्रतियोगितामा छनौट भएका देशका टिकट प्राप्त समर्थकलाई भिसा बन्द अनिवार्य नहुने जनाएको छ। यस्तो सुविधा प्राप्त गर्न समर्थकले विश्वकपका लागि बनाइएको प्राथमिकता भिसा प्रणालीमा नाम दर्ता गरिसकेको हुनुपर्ने बताइएको छ। भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहिबार भएको आक्रमणको भारतले निन्दा गरेको छ। भारतले उक्त घटनालाई अस्वीकार्य भन्दै मध्यपूर्व द्वन्द्वको बीचमा समुद्री गतिविधिको स्वतन्त्रताको रक्षाको महत्वलाई प्रष्ट पारेको छ। इरान युद्धको कारण चर्किएको ऊर्जा संकट, अस्थिर तेल बजार र विश्वव्यापी आर्थिक अनिश्चितता बीच ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरू बिहिबार नयाँ दिल्लीमा भेला भएका छन्। भारतले बैठकको उद्घाटन गर्दै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर उतार चढ़ाव र पर्याप्त प्रभावको शरणमा पुगेको चेतावनी दिइएको छ। यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको भारतले विस्तारित समूहका विदेश मन्त्रीहरूको 2 बैठक आयोजना गरेको हो। बेलामा इरान, रूस, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स लगायत सदस्य राष्ट्र सहभागी छन्। फेब्रुअरी 28 अमेरिका र इजरायलले इरान विरूद्ध शुरू गरेको युद्धको कारण उत्पन्न तनावले बैठकको मूल एजेण्डालाई प्रभाव पारेको छ। भारतका विदेश मन्त्री सुब्रमण्यम जयशंकरले उद्घाटन सत्रमा विश्व अहिले अस्थिर राजनीति र आर्थिक मोडबाट गुजिरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, हामी अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेखनीय उतार चढ़ावको समयमा भेटिरहेका छौं। चलिरहेका द्वन्द्व, आर्थिक अनिश्चितता तथा व्यापार प्रविधि र जलवायुका चुनौतीहरूले विश्वव्यापी परिदृश्यलाई नयाँ ढंगले आकार दिइरहेका छन्। दशौं रारा पोखरा स्पोर्ट्स अवार्डमा कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघ संस्थाको अवार्ड प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहिबार पोखरामा भएको कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघलाई अवार्ड प्रदान गरिएको हो। कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सेकदेललाई नगद 35,007 अवार्ड र प्रमाणपत्र प्रदान गरियो। उहाँलाई तमुदी यूकेका ट्रस्टी एवं सहारा क्लबका मानार्थ सल्लाहकार महेश गुरूङ, प्याकलिन एजुकेशन कन्सल्टेन्सीका नेपाल प्रमोद कमल खड्गा, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले अवार्ड नगद र प्रमाणपत्र अर्पण गर्नुभयो। विक्रमसभा 2042 सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुदबाट कास्की क्रिकेट संघको यात्रा औपचारिक रूपमा शुरू भएको थियो। दशौं रारा पोखरा स्पोर्ट्स अवार्डमा दृष्टिबीन क्रिकेट खेलाड़ी सुषमा तामाङलाई स्पेशल अवार्ड प्रदान गरिएको छ।
पोखरामा भएको कार्यक्रममा पारा खेलाड़ी तामाङलाई अवार्ड प्रदान गरिएको हो। स्पेशल अवार्ड प्राप्त गर्ने तामाङलाई नगद 35,000 रूपियाँको साथमा अवार्ड र प्रमाणपत्र अर्पण गरियो। उहाँलाई पोखरा महानगरपालिकाका उपप्रमुख मन्जु देवी गुरूङ, पोखरा फ्रेबानका अध्यक्ष एवं टेम्पल वेल बुटिक सेन्टरका संचालक विश्वराज पौडेल, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष प्रेमनारायण नेउपानेले अवार्ड नगद र प्रमाणपत्र अर्पण गर्नुभयो। आँखामा बाहिरी उज्यालो नभए पनि दृढ आत्मबल र कड़ा परिश्रमका माध्यमबाट नेपाली क्रिकेटलाई विश्व स्तरमा चिनाउन सफल दृष्टिबीन खेलाड़ी सुषमा तामाङलाई 10 पोखरा स्पोर्ट्स अवार्डमा स्पेशल अवार्डबाट सम्मान गरिएको हो। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले उहाँको साधारण खेल यात्रा र ऐतिहासिक उपलब्धिलाई कदर गर्दै सम्मान अर्पण गरेको हो। 10 रारा पोखरा स्पोर्ट्स अवार्डमा ब्याडमिण्टन की निभा राई वर्ष उत्कृष्ट उदयमान खेलाड़ी घोषित हुनुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा भएको कार्यक्रममा राईलाई वर्ष उत्कृष्ट उदयमान खेलाड़ीको अवार्ड प्रदान गरियो। वर्ष उत्कृष्ट खेलाड़ीको मनोनयनमा राईसँगै एथलेटिक्स की अनुष्का अधिकारी र तेक्वान्दोका सचिन सुनार परेका थिए। उदयमान खेलाड़ी राईलाई नगद 35,000 साथमा अवार्ड प्रमाणपत्र प्रदान गरियो। उहाँलाई पोखरा एभेन्जरका अध्यक्ष सुबोध त्रिपाठी, सारा क्लब पोखराका अध्यक्ष केशव पराल, प्लाजा होटल ग्रुपका अध्यक्ष युवराज श्रेष्ठ, गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक दिपेन्द्र जीशीले अवार्ड नगद र प्रमाणपत्र अर्पण गर्नुभयो। अर्को बुलेटिन राति 9 बजे सुन्दा हुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी आर्यलाई धन्यवाद। म अर्जु बिदा हुन्छु। नमस्कार।

पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल,

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
6: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
11: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसिदियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
11: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेमो ट्राउट कहाँनिर छ र?
12: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछापुस्रे गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
11: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
5: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
11: सम्पर्क मोबाइल 9556019218, 9028577710।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648-572-849।
14: हेलो
15: हजुर, नमस्कार।
14: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
14: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
14: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: अनि कति बेला बस्छन् त डाक्टर?
15: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
14: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
17: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
16: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
17: साँच्चै हो र?
16: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
17: हो त?
16: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
18: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
19: सल्लाहकार
20: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
18: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
21: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
22: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
23: हो र?
22: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
22: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
22: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: मर्जी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
23: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
24: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
23: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
24: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
23: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-95-728, मोबाइल 98560-027-29।
25: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
2: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा हात रोग, पेट छाती तथा मुटु रोग,
2: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
2: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9909।
3: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
4: के ल्याएर अफर?
3: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 MBPS वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
4: ए, अनि त्यो नयाँ NTA बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
3: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 वटा सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
4: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
3: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलीढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
7: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक।
10: यति बेला साँझको 7 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
13: 93.4 भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
14: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
13: विस्तृत जानकारीको लागि
14: 061-576-3161 98461-5744 98460-1796
13: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार।
15: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो, आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
16: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
15: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
16: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
17: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
18: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
17: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
16: फोन 061-578-788 98461-17230।
19: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ।
20: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
21: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
22: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
21: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
22: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
21: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
22: ए हो र?
23: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
24: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड, नक्कली देखि सावधान। जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
24: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
4: हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
5: होइन, कसले भन्यो?
4: गाउँभरि हल्ला चलिरहेछ त।
5: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा
4: कागको पछि लाग्ने त?
5: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
4: कस्तो मन छ नि कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
5: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
4: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
25: सदस्य बनौ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
26: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
25: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ। का स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
9: डिजिटल ठगीबाट बचौ।
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
9: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
8: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
10: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासी रहौ।

0: रेडियो अन्नपूर्ण 93.4
1: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: फिस्टल आयु केन्द्र में जाओ अब बाझोपन को नैराश्यता खुशी में बदलाओ.
2: हाँ, यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
1: किन आत्तिनु पर्यो? फिस्टल हॉस्पिटल में खुलेको फिस्टल आयुर्वेद केन्द्र बाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन संग परामर्श लिनु.
2: साच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजुपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हॉस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-84-46-525.
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर.
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
5: फोन 061-590-162-590-163.
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
6: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
7: ओहो, छोरीको बिहेको कुरा पनि छिन्दियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
7: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
8: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
7: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
8: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
7: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-27-29।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौ। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
5: phone 061-576-361, mobile 98461-571-44.
6: Contact school administration, GEF Secondary School. Education for enlightenment.
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: 93.4

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फियोताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हर्ले।
7: गर्मीमा नयाँ ट्विस्ट,
8: रिफ्रेशमेन्ट पार्क, न्युट्रिसन मिक्स,
7: चिसो हर्ले।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
12: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार हुने समस्याहरू
12: हृदयघात,
11: हाई ब्लड प्रेसर,
12: हार्ट फेल,
11: छातीको दुखाइ तथा थकान,
12: मुटुको भल्भमा समस्या,
11: मुटुको बाथ रोग,
12: हाई ट्राइग्लिसेराइडिटिजी,
11: मुटुको धड्कनमा अनियमितता,
12: हाई कोलेस्ट्रोल,
11: पेसमेकर राखेको वा राख्नु पर्ने,
12: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
11: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
13: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
11: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
12: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
5: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
14: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
5: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
14: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
15: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
17: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
18: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
19: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामु दाई परिवार लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9808557710।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
6: ट्रिङ ट्रिङ जब घण्टी बज्यो
7: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो, आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
8: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
7: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
8: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
9: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
10: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
9: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानी पौवा पुरानो धारबाट सीटीभी फुलबारी जाने बाटोमा।
8: फोन 061-578-788 9841-17-230।
11: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856799277।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला रातिको 8 बजेको छ
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4 गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: डिजिटल ठगीबाट बचौ।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
3: शिखर इन्सुरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಗರ್ಮಿ ಹೈನ ರಿಫ್ರೆಶ್ಮೆಂಟ್ ಸಂಗೈ ನ್ಯೂಟ್ರಿಷನ್ ದಿನ ಆಯೋ ಮೌಸಮ್.
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है.
3: लो किन नि, के भो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन.
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
4: नमस्ते. कति ठामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
2: हस् म्याडम.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदा

0: SS5 नेपाल नम्बर वन ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ने गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
1: हेलो
2: हजुर नमस्कार।
1: हेलो
2: नमस्कार काका सुन्नु भएन?
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
2: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
4: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
5: सर्टिफिकेट इन डेन्टल साइन्स,
6: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
5: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
6: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
5: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
6: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
7: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधवार सम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
6: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061-588-364-580-725।

0: होइन कसको अनि कस्तो छु? नेपाल लाइफ इन्सुरेन्स 25 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि? भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड़कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5383-834।
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
13: विस्तृत जानकारी को लागि
14: 0168573161 9844 9460 7690
13: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेंडरी इंग्लिश स्कूल स्ट्रीट नंबर 5 पोखरा 9 नया बजार।
15: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
16: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
17: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू
17: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
18: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
17: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
18: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
17: न्युरो सर्जरी सेवा,
18: बाल रोग,
17: नाक कान तथा घाँटी रोग,
18: मानसिक तथा स्नायु रोग,
17: प्रसूति तथा स्त्री रोग,
18: छाला यौन तथा कुष्ठ रोग,
17: नेत्र रोग,
18: दाँत तथा मुख रोग,
17: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
18: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
17: सुविधा सम्पन्न आईसीयू सेवा,
18: डिजिटल एक्सरे,
17: सिटी स्क्यान सेवा,
18: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
17: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
18: फिजियोथेरापी, युरोफ्लोमेट्री,
17: केमोथेरापी,
18: सुरक्षित गर्भपतन सेवा,
17: होल बडी चेकअप, हेल्थ प्याकेज,
18: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
17: फोन 0165-72-648-549।
19: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
20: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
19: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
20: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
23: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
24: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
2: के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
14: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
14: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
14: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
25: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
26: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
27: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
26: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
27: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
28: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो, आफू भने कुन स्कुलमा भर्ना गर्ने नि त गर्नै सके होइन।
29: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
28: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
29: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
30: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
31: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
30: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धाराबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
29: फोन 061-578-788-94-461-17-230।
32: आवर स्कुल्स मोटो इज प्ले लर्न ग्रो एन्ड अचीभ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
9: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98568-4082, 98461-4082।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इजी सेवा नै इजी, बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: असर पार्ला
1: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन। प्राइसमा यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चीनिया राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनिया राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनिया राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट दुई घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनिया पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनिया विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनिया जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनिया सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रूख ढलेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
3: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
0: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
4: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
0: तर

0: विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
1: सभामुख महोदय, पहिलोचोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र, जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
0: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
2: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन।
0: नीति तथा कार्यक्रममाथि 35 जना सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री बाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
3: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौं कि आर्थिक वर्षको गर्दैनौं? क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहार पछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखानाहरू बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2 लाख मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
4: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
3: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ, त्यसकारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यो त्यस्तो मात्रामा चिनी छ, त्यो चाहिने ट्रेडरहरूका पनि छ र इन्डस्ट्री

0: किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको, यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ, तर कुनै ठुस्तो त्यस्तो मेजर चाहिँ नि उपभोक्तालाई असर पर्ने प्रकारको चाहिँ नि यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ। हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिँ नि इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला होइन, जुसेज लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
1: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
0: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छेको हुन्छौँ जनरली, थ्री पिपल इन वान होम एभरेजमा। त्यो 3 मान्छेको चाहिँ नि हामीले गर्ने हो भने महिनाको 1 भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी।
1: वर्षको 12 जति भयो
0: त्यो पनि 3 सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ। हेर्नुहोस् है, त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठूलो कुरो हुँदैन त्यो। किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस्, घिउ तेलमा हेर्नुहोस्, जुन प्रकारको वृद्धि हुन्छ होइन, 10-20% को त मतलब तुरन्त चाहिने प्राइस स्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ, तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गर्यो भने प्राइसै नबढेको त म भन्दिनँ। 15 चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी तेलमा 60 थियो होला, अहिले 90 हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
1: भनेपछि किलोमा 2-4 बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
0: त्यो भन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ। हेर्नुहोस् होइन, चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ। जस्तो क्रसिङ सिजन शुरू हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, दे सेल सुगरिङ भेरी भेरी लो प्राइस। दसैँ ताका आएर त्यो 8-10 चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ। त्यो बेलामा अलिकति 4-5 बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ 1-2 भन्दा बढी तलमाथि पर्दैन।
2: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देशबीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
3: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले द्विपक्षीयबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनियाँ राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपतिले दुवै देशका 1,70,00,000,000 नागरिकका लागि मात्रै नभएर विश्वका 8 मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
1: टाइम चेक
2: यति बेला रातिको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा तपाईलाई स्वागत छ। प्राविधिक साथी आर्यन, म अर्जु विष्ट सल्यानी। सबैभन्दा पहिले बुलेटिनका हेडलाइन्स। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न। राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत। संविधान कार्यान्वयन, संहिता, सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकतामा हुनुपर्ने सांसदहरूको जोड। नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी। विश्वकप अघि अमेरिकाको भिसा नियमनमा आंशिक सहजता। कास्की जिल्ला क्रिकेट संघलाई वर्षको उत्कृष्ट खेल संघको अवार्ड प्रदान। यी लगायतका खबर प्रस्तुत गर्छौं। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 83-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भएको छ। सभाको आजको बैठकमा नीति तथा कार्यक्रमका विभिन्न मुद्दामा संशोधनको सूचना राख्नुभएका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिनुभयो। सांसदहरू विपिन कुमार आचार्य, अर्जुन नरसिंह केसी, राजेन्द्र कुमार राई, वर्षमान पुन, हर्कराज राई, खुशबु ओली, महावीर पुन, रंजु नेउपाने, अभिषेक प्रताप शाह, लक्ष्मी प्रसाद पोखरेल, भीम कुमारी बुढा, तायर अली भट, खगेन्द्र सुनार, डाक्टर चन्द्रमोहन यादव, नीता घतानी, गणेश बहादुर विश्वकर्मा, कृष्णहरी बुढा थकी, गीता गुरूङ, विष्णुमाया विक, तपेश्वर यादव र रेणुका काउचाले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभयो। यस्तै प्रमिला कुमारी कक्षदार, शिवशंकर यादव, खड्ग बहादुर बुढा, केपी खनाल, आकृति अवस्थी, कमल सुवेदी, वदन कुमार भण्डारी, मनिष खनाल, मधुकुमार चौलगाई, धनंजय रेग्मी, श्रीराम नेउपाने, सुलभ खरेल, रबर अन्सारी, राजीव खत्री, प्रेमलाल चौधरी, सुशील खड्गा, भरत पराजुली, हरिमोहन भण्डारी, विदिशी राणा र ठाकुर सिंह थारूले नीति तथा कार्यक्रममाथि आफ्नो सुझाव राख्नुभयो। छलफलमा भाग लिने सांसदहरूले नीति तथा कार्यक्रमले समृद्धि, सुशासन, नागरिक विश्वासको नयाँ आधार निर्माण गर्ने तथा भूमिहीन सुकुम्बासीको अधिकार सुनिश्चित, उद्यमशीलता प्रवर्धन, लगानी अभिवृद्धि, गैरआवासीय नेपाली युवा विद्यार्थी, आदिवासी समुदायलाई आकर्षित गरेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष 83-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेका छन्। विनियोजन विधेयकका 5 सिद्धान्तमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सैनिककर्ताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरण रहेका छन्। यसै गरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानूनी संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतको पुनः प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी अनि बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन्। प्रस्तुत सिद्धान्त र प्राथमिकताका आधारमा सरकारले आगामी जेठ 15 गते आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गर्नेछ। प्रतिनिधिसभाका सांसदहरूले संविधान कार्यान्वयन, संहिता, सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकतामा रहनुपर्ने जोड़ दिनुभएको छ। आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक तथा नीति कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधन गर्दा सांसदले अर्थतन्त्र सुधार र सुशासन प्रवर्धनमा आर्थिक सामाजिक रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रभावमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा प्रवर्धन गर्ने, आयोजना प्रमुखलाई जिम्मेवारीपूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढ़ाएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौट गर्न तीन सदस्यीय सिफारिश समिति गठन गर्नुभएको थियो। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागर राज गौतम र ऊर्जा विज्ञ सतीश नारायण जोशी सदस्य हुनुहुन्छ। अब आयोगको अध्यक्ष सहित चार सदस्यका लागि आवेदन आह्वान हुनेछ। यसका लागि 15 दिने सूचना जारी गरिने मन्त्रालयले जनाएको छ।

आगामी आर्थिक वर्ष 83-84 को बजेटमा सरकारले भौतिक पूर्वाधार विकासका लागि परम्परागत शैली त्याग्दै बहुपक्षीय पूँजी परिचालन र नयाँ नीतिगत अभ्यासको घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रसभामा प्रस्तुत गर्दै प्री बजेटको खाकाका पूर्वाधार निर्माणलाई तीव्रता दिन लगानी एक्सप्रेसदेखि वैकल्पिक पूँजी परिचालनसम्मका नीतिहरू अघि सारिएका छन्। पूर्वाधार विकासका लागि आन्तरिक स्रोत मात्र पर्याप्त नहुने निष्कर्षसहित सरकारले पूर्वाधारमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति लिएको वाग्लेले बताउनु भएको छ। उहाँले आगामी बजेटले भौतिक पूर्वाधारको क्षेत्रमा रूपान्तरणकारी नीति लिन लागेको बताउनुभयो। उहाँले पूर्वाधार परियोजनाहरूको स्वीकृति तथा कार्यान्वयन प्रक्रियालाई सरल र द्रुत बनाउन आगामी बजेट मार्फत लगानी एक्सप्रेस नीति लिने बताउनुभयो। उक्त नीतिले उद्योग र पूर्वाधार निर्माणमा लाग्ने समय र लागत घटाउने अपेक्षा गरिएको छ। वाग्लेले बजेट छर्ने प्रवृत्तिको अन्त्य गर्दै सरकारले नयाँ आजना थप्ने भन्दा पनि लामो समयदेखि अधुरा रहेका र उच्च प्रतिफल दिने रूपान्तरणकारी परियोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न स्रोत केन्द्रित रहने बताउनु भएको छ। सड़क सुरुङमार्ग जस्ता ठूला पूर्वाधार निर्माण गर्न पूर्वाधार वन अफसोर हरित वन र गैर आवासीय नेपालीहरूको डायस्पोरा पूँजी परिचालन गर्ने नीति लिइने भएको छ। सरकारले सुरुङमार्ग फ्लाइओभर अण्डरपास ड्राई पोर्ट वेयरहाउस जस्ता बहुआयामी पूर्वाधार निर्माणमा निजी लगानी संघकर्तासँग सहकार्य पीपीपी मोडल लागू गर्नेछ। अर्थमन्त्री वाग्लेले अब पूर्वाधार विकासका आयोजनाहरूमा सरकारले निजी क्षेत्रसँग साझेदारी गरिने बताउनुभयो। काठमाडौँ उपत्यका सहित प्रमुख शहरहरूमा मास ट्रान्जिट प्रणालीलाई प्राथमिकता दिइने भएको छ। सड़क र पुललाई मात्र पूर्वाधार नमानेर डाटा सेन्टर जी क्लाउड उच्च गतिको इन्टरनेट र साइबर सुरक्षा जस्ता डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई आर्थिक प्रतिस्पर्धाको आधार मान्ने अर्थमन्त्रीको भनाइ छ। सरकारले निर्माणाधीन जलाशयुक्त जलविद्युत आयोजनालाई तीव्र दिइने भएको छ, जसमा हरित हाइड्रोजन र ऊर्जा भण्डारमा निजी लगानीलाई प्रोत्साहन गर्ने अर्थमन्त्रीले बताउनुभयो। उहाँले तराई मधेसमा भूमिगत जलस्रोत र पहाड़मा लिफ्ट सिंचाईको व्यवस्था गरिने विस्तार गरिने बताउनु भएको छ। राजधानीको चोबारमा गोली चलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो। सोही कार्यालयका एसएसपी सन्तोष खड्काले गोली प्रहारबाट सुजन साई घाइते भएको बताउनु भएको छ। साई केही दिन अघि किर्तिपुरमा भएको हत्या सम्बन्धी घटनाको आरोपी भएको बताइन्छ। घाइते अवस्थामा नियन्त्रणमा लिएर उनलाई अस्पताल पठाइएको छ। किर्तिपुर नगरपालिका वडा नम्बर 10 स्थित पौडी टोलमा खोकरी प्रहारबाट गुल्मीको धुरकोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको थियो। धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित किर्तपुर अस्पतालमा मृत्यु भएको हो। खोकरी प्रहारमा संलग्नहरूको प्रहरले खोजी गर्दै गएकोमा आज नियन्त्रणमा लिने क्रममा गोली चलाइयो।

का विषयहरू समावेश गर्न आग्रह गर्नुभएको छ। नीति तथा कार्यक्रममा 35 जना सदस्यले संशोधनको प्रस्ताव राख्नुभएको थियो। सांसद सुहाङ नेम्बाङले नीति तथा कार्यक्रममा उत्साह र भरोसा जगाउने प्रस्तावमा आफ्नो समर्थन रहेको बताउँदै संविधान संशोधन जस्ता राष्ट्रिय भावलाई जोड्नुपर्ने बताउनुभयो। सांसद क्षितिज थेबेले सुशासनका विषय नीति तथा कार्यक्रममा राखिनु सकारात्मक रहे पनि पर्यटन प्रवर्धनमा प्रभावकारी कार्यक्रम समावेश गर्न आग्रह गर्नुभयो। गणेश सिंह ठकुन्नाले नीति कार्यक्रममा संशोधनको प्रस्ताव प्रस्तुत गर्दै कालापानी लिपुलेक र लिम्पिया धुराको भूमिलाई वास्तविक अर्थमा नेपालको अधीनमा ल्याउन भारतसँग कूटनीतिक पहल गर्ने विषय नीति तथा कार्यक्रममा समावेश नहुनु दुःखद भएको टिप्पणी गर्नुभयो। डाक्टर अर्जुन कुमार कार्कीले आर्थिक कूटनीतिले महत्व दिएर वैदेशिक सहयोग र सहकार्य बढ़ाई मुलुकलाई विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गर्ने कार्यक्रम समावेश गर्न आग्रह गर्नुभयो। युवराज दुलालले वन क्षेत्रलाई राष्ट्रिय उत्पादकत्व वृद्धिमा उपयोग गराउने प्रस्ताव नीति तथा कार्यक्रममा नआएको टिप्पणी गर्नुभयो। पद्मकुमारी अर्यालले विगतका सरकारका सकारात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रयास भएको देखिए पनि ती पर्याप्त नभएको बताउनुभयो। कृपाराम राणाले सुकुम्बासीले न्याय पाउने विषय र कृषिको व्यवसायीकरण गर्नुपर्ने विषय नीति कार्यक्रममा थप्न प्रस्ताव गर्नुभयो। भूमिका श्री सुब्बा लिम्बुले आदिवासी जनजातिको ज्ञान परम्परा र संस्कृतिलाई विकासको मूल प्रवाहमा समेट्न आग्रह गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषिलाई पर्यटनलाई युवाको पलायन रोकथाम तथा लगानी मैत्री वातावरण निर्माणका विषयमा आफ्नो ध्यानकर्षण गराउनुभयो। महन्त ठाकुरले गैरावासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। लगानी मैत्री नीति र स्थिर वातावरण मार्फत देशको आर्थिक विकासलाई गति दिन सकिने उहाँको भनाई थियो। धर्मेन्द्र पासवानले नीति कार्यक्रममा मध्य प्रदेशको कृषि विकासलाई वृहत रूपमा नसमेटिएको आरोप लगाउनुभयो। मध्यम वर्गका लागि नीति तथा कार्यक्रम सकारात्मक भए पनि मध्यको कृषि र पर्यटनको सम्भावनालाई पर्याप्त प्राथमिकता नदिइएको टिप्पणी गर्नुभयो। उर्मिला अर्यालले कृषिको वृहत्तर 5% पुर्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो। मौलिक बिउको प्रवर्धन बिरगन चिनी कारखानाको पुनसंचालन तथा दुग्ध विकास संस्थानको स्तर उन्नतिमा जोड़ दिनुभयो। खानेपानी संकट समाधानका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। सोनाम ग्याल्जन शेर्पाले पर्यापर्यटन प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माण कूटनीतिक पहल मार्फत पर्यटन प्रवर्धन तथा पोखरा र भैरुवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनलाई प्रभावकारी बनाउन भारत र चीनसँग कूटनीतिक पहल आवश्यक भएकोमा जोड़ दिनुभयो। सांसद सुनिल बहादुर थापाले युवाको निरन्तर विदेश पलायन भइरहेको बेला स्वरोजगार सृजना गरी स्वदेशमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड़ दिनुभयो।

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरिएन्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ। कार्यालयले समस्याग्रस्त ओरिएन्टल कोअपरेटिभका 284 जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो। सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानून बमोजिम असुली गरिने जनाइएको छ।

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेकोमा सरकारवालाले जोड़ दिएका छन्। सरकार रोजगारदाता जेटीयूसीसी र आइलोद्वारा संयुक्त रूपमा ललितपुरमा आयोजित त्रिपक्षीय बैठकमा सरकारवालाहरूले उक्त धारणा व्यक्त गरेका हुन्। बैठकले सन् 2023-27 को मर्यादित काम सम्बन्धी राष्ट्रिय कार्यक्रमको प्रगति समीक्षा गर्दै आगामी रणनीतिका बारेमा समेत छलफल गरे। कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले मर्यादित काम सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्यलाई अझ सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभयो। आइलो नेपालका देशीय निर्देशक नमान अस्कान सहकार्यबाटै श्रमका मुद्दाहरू सम्बोधन गर्न सकिने धारणा व्यक्त गर्दै यस क्षेत्रमा काम गर्दा सही तथ्याङ्कमा जोड़ दिनुपर्ने बताउनुभयो। त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति प्रबल जयंग पाण्डेले मुलुकको आर्थिक विकास र उत्पादनशीलता वृद्धिका लागि सरकार रोजगारदाता तथा श्रमिक बीच सुमधुर सम्बन्ध

त अपरिहार्य भएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पूँजीगत खर्चको 1% अनुसन्धान र विकासका लागि छिट्याउन सरकारसँग माग गर्नुभयो। सरकारको आगामी आर्थिक वर्ष 83-84 को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागत योग्य भएको बताउनुभयो। अब आवश्यकता अनुसार बजेट विनियोजन होस्, पूँजीगत खर्चको 1% बजेट छुट्याउने प्रस्ताव आओस् सांसद पुनले भन्नुभयो। विकसित मुलुकले कुल ग्राहस्थ उत्पादनको 5% बजेट अनुसन्धान र विकासका क्षेत्रमा खर्च गरिने दृष्टान्त दिँदै उहाँले अत्यन्त न्यून बजेट व्यवस्था गरेर वैज्ञानिक अनुसन्धानमा फड्को मार्न नसकिने धारणा राख्नुभयो। सांसद पुनले शिक्षकको दरबन्दी बढ़ाएर सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। अनुपूर्ण हाइलाइट्समा अब एकैछिन छोटो विश्राम।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-4256-537-526।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
7: थाहा छ थाहा छ,
8: सल्लाहकार के रे के अचेल।
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
6: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

एकछिनको विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा तपाईलाई स्वागत। अब बाँकी रहेका खबर। तीन दलले प्रतिनिधिसभा संसद बैठक बहिष्कार गरेका छन्। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर सुहानी वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी पार्टीहरूले बैठक बहिष्कार गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र रापरपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्। सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको 83 वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। प्रामती बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीप दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। गुरूङले पदबाट राजीनामा दिएको 21 दिनपछि छानबिन समिति गठन भएको हो। उनले वैशाख 9 गते पदबाट राजीनामा दिएका थिए। सुदनले क्लीनचिट पाए पुनः गृहमन्त्रीमा दोहोर्याउने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ। धेरैले उनको विवाद निकै गहिरोसम्म रहेकाले क्लीनचिट पाउने सम्भावना कम रहेको बताउँछन्। अहिले प्रधानमन्त्रीले गृह मन्त्रालय आफैसँग राखेका छन्।

0: प्रतिनिधिसभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले कुरा आर्थिक वृद्धिले मात्रै मुलुकमा विद्यमान राजनीतिक आर्थिक समस्या समाधान नगर्ने बताउनु भएको छ। सरकारको आगामी आर्थिक वर्ष 83-84 को वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल गर्दै कुरा आर्थिक वृद्धि होइन अर्थतन्त्रको संरचनात्मक सुधारमा ध्यान दिनुपर्ने जोड़ दिनुभयो। उहाँले समाजका सबै तह र तबकालाई समानुपातिक प्रतिफल दिने र राज्यका सेवामा सबैको समान पहुँच सुनिश्चित हुने गरी व्यवस्था मिलाउने नीतिलाई लिन सरकारसँग आग्रह गर्नुभयो। हामी कुन वर्ग कुन समुदाय कुन क्षेत्रका लागि अर्थतन्त्रमा सुधार चाहन्छौ भन्ने स्पष्ट खाका बनाएर सोही अनुसार कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ उहाँले भन्नुभयो। कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले बहुमतको दम्भ देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजेको आरोप लगाउनु भएको छ। सदनमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले उक्त आरोप लगाउनुभयो। केसीले नीति तथा कार्यक्रममाथिको छलफललाई 6 घण्टामा सीमित गरिनु संसदको अपमान भएको टिप्पणी गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सांसदहरूबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास व्यक्त गर्नुभएको छ। आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम उप सांसदले उठाएको चासो सुझाव र सरकारका विषयमा प्रधानमन्त्रीको तर्फबाट जवाब दिँदै सांसदले उठाउनुभएका विषयलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकरण गरी सम्बोधन गरिने बताउनुभयो। उहाँले भन्नुभयो मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी जेएनजी पुस्ताबाट भएको आन्दोलन त्यसपछिको संक्रमण पश्चात भएको निर्वाचन मार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधि सभामा करिब 2/3 बहुमतको जनादेश प्राप्त भएको छ। उहाँले नेपाली जनताबाट प्राप्त अपूर्व स्नेह र अपेक्षालाई भ्रष्टाचार नियन्त्रण सुशासन विकास र सामाजिक समानता सहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने दृढ़ संकल्प सहित सम्माननीय राष्ट्रपतिज्यूबाट 83 बैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि सरकारको तर्फबाट आभार व्यक्त गर्नुभयो। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकारी ज्योति प्रकाश पाण्डेको पक्राउ विरूद्ध कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेका श्रीमती निरुदाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै अब्दुल अजीज मुसलमान को इजलासले आदेश दिएको हो। न्यायाधीशको इजलासले साथै सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएका छन्। पाण्डेलाई प्रहरले नियन्त्रणमा लिएको प्रति बैंकिङ क्षेत्रका 4 छाता संगठनहरूले गम्भीर आपत्ति पनि प्रकट गरेका छन्। विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सस्लेनले उक्त कुरा बताउनु भएको हो। तनहुँको बन्दीपुर गाउँपालिका 4 स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघ संस्था तथा व्यवसायीले करिब 40 लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्। पोखरा महानगरपालिकामा यस वर्ष 500 रोपनी क्षेत्रफल जमीनमा तरबुजा खेती गरिएको छ। तरबुजा खेतीप्रति कृषकलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढ़ाएसँगै यसतर्फको आकर्षण बढ़ेको हो। महानगरपालिकाका 13, 14, 16, 21, 22, 23, 26, 30, 32 नम्बर वडामा तरबुजा खेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनोहर कडेरियाले जानकारी दिनुभएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिनका अध्यक्ष चन्द्र प्रचण्ड बहादुर श्रेष्ठले लगानीकर्तामा आत्मविश्वासको कमीको कारण अपेक्षाकृत रूपमा कर्जा प्रभाव नभएको बताउनु भएको छ। आज आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तर्क्रियामा श्रेष्ठले बैंकमा पर्याप्त तरलता हुनुका कारण व्यवसायमा आत्मविश्वासको कमी भएकाले न्यून ब्याजदर हुँदा पनि कर्जा प्रभाव अपेक्षाकृत रूपमा नभएको उल्लेख गर्नुभयो। उहाँले उद्योगी अहिले लगानीका लागि पर्खर हेरेको अवस्थामा रहेको बताउँदै यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको बताउनुभयो। भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कूटर एम्पेयर नेपालमा भित्रिएको 2 महिना पश्चात पर्यटकीय शहर पोखरामा आएको छ। भारतमा 165 वर्षको इन्जिनियरिङ अनुभव संघालेको ग्रिप्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पेयर ब्राण्डको स्कूटरको नेपाल बजारको बिक्री वितरणका लागि एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो सोल्युशन प्रालीले लिएको छ भने पोखराको बिक्री वितरणको जिम्मा बीएनबी ट्रेड प्रालीले लिएको हो। यसैबीच बुद्धचोकमा रहेको नयाँ ब्राण्ड एम्पेयर स्कूटर शोरूमको बिहिबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शुभारम्भ गर्दै अन्तर्राष्ट्रिय बजारमा बढ़दो विद्युतीय साधनको मागलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय साधनको प्रयोग गर्न सकिने बताउनुभयो। अब मुलुक बाहिरका खबर। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कड़ा भिसा बन्द व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण कड़ा बनाउने नीति निरन्तर अघि बढ़ाइरहेको बेला विश्वकप प्रतियोगितालाई सफल बनाउन विशेष छूटको व्यवस्था गरिएको हो। भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहिबार भएको आक्रमणको भारतले निन्दा गरेको छ। भारतले घटनालाई अस्वीकार्य भन्दै मध्यपूर्व द्वन्द्वको बीचमा समुद्री गतिविधिको स्वतन्त्रताको रक्षाको महत्वलाई प्रष्ट पारेको छ। इरान युद्धको कारण सर्गिएको ऊर्जा संकट, अस्थिर तेल बजार र विश्वव्यापी आर्थिक अनिश्चितताप्रति ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरू बिहिबार नयाँ दिल्लीमा भेला भएका छन्। भारतले बैठक उद्घाटन गर्दै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर उतार चढ़ाव र पर्याप्त प्रभावको शरणमा पुगेको चेतावनी दिएको छ। यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको भारतले विस्तारित समूहका विदेश मन्त्रीहरूको दुई दिने बैठक आयोजना गरेको हो। बेलामा इरान, रूस, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स लगायत सदस्य राष्ट्र सहभागी छन्। अब खेल खबर। दशौं राणा पोखरा स्पोर्ट्स अवार्डमा कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघ संस्थाको अवार्ड प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा भएको कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघलाई अवार्ड प्रदान गरिएको हो। संघ अध्यक्ष सञ्जयकान्त सिग्देललाई नगद 35,007 अवार्ड र प्रमाणपत्र अर्पण गरियो। उहाँलाई तमुदी युकेका ट्रस्टी एवं सहारा क्लबका मानार्थ सल्लाहकार महेश गुरूङ, प्याङ्कलिङ एजुकेशन कन्सल्टेन्सीका नेपाल प्रमुख कमल खड्का, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले अवार्ड नगद र प्रमाणपत्र अर्पण गर्नुभएको हो। दशौं राणा पोखरा स्पोर्ट्स अवार्डमा दृष्टिबीन क्रिकेट खेलाड़ी सुषमा तामाङलाई स्पेशल अवार्ड दिइएको छ। कार्यक्रममा पारा खेलाड़ी तामाङलाई उक्त अवार्ड प्रदान गरिएको हो। स्पेशल अवार्ड प्राप्त गर्ने तामाङलाई नगद 35,000 रूपियाँको साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरियो। पोखरा महानगरपालिकाका उपप्रमुख मन्जु देवी गुरूङ, पोखरा रेबानका अध्यक्ष एवं टेम्पल बेल बुटिक सेन्टरका संचालक विश्वराज पौडेल, नेलम्बु नेपालका अध्यक्ष एकदेव देवकोटा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वाध्यक्ष प्रेमनारायण न्यौपानेले अवार्ड नगद र प्रमाणपत्र अर्पण गर्नुभयो। आँखामा बाहिरी उज्यालो नभए पनि दृढ़ आत्मबल र कड़ा परिश्रमका माध्यमबाट नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन सफल दृष्टिबीन खेलाड़ी सुषमा तामाङलाई दशौं पोखरा स्पोर्ट्स अवार्डमा स्पेशल अवार्डबाट सम्मान गरिएको हो। दशौं राणा पोखरा स्पोर्ट्स अवार्डमा ब्याडमिण्टनकी निभा राई वर्ष उत्कृष्ट उदयमान खेलाड़ी घोषित भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा भएको कार्यक्रममा राईलाई वर्षको उत्कृष्ट उदयमान खेलाड़ीको अवार्ड दिइएको छ। वर्ष उत्कृष्ट खेलाड़ीको मनोनयनमा राईसँगै एथलेटिक्सकी अनुष्का अधिकारी र तेकान्दोका सचिन सुनार रहेका थिए। उदयमान खेलाड़ी राईलाई नगद 35,007 अवार्ड र प्रमाणपत्र दिइयो। उहाँलाई पोखरा एभेन्जरका अध्यक्ष सुबोध त्रिपाठी, सहारा क्लब पोखराका अध्यक्ष केशव बराल, प्लाजा होटल ग्रुपका अध्यक्ष युवराज श्रेष्ठ, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जीशीले अवार्ड र नगद प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। अन्नपूर्ण हाइलाइट्समा अहिलेलाई खबर सिलसिला यति नै। अर्को बुलेटिन भोलि बिहान 6 बजे सुन्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी आर्यनलाई धन्यवाद। म अर्जु बिदा हुन्छु। नमस्कार।
1: गरेको भए हैन, गरिहाल्नुस्। ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-5782-849।

0: कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597 मौकाको फाइदा उठाउनुहोस्
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मान सल
3: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764411905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मान सल
3: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
7: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयु तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
9: Admission are open.
10: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of our parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
8: phone 061-576-361 mobile 98461-57144
10: contact school administration GEF secondary school education for enlightenment
9: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिन बाट गुणस्तर जाँच्ने क्षमता
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
9: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
9: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
11: फोन
9: 5308 15 5308 15
11: मोबाइल नम्बर 9852268 महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
14: नेपाल आदिवासी जनजाति महासंघ
16: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
18: हेलो
19: हजुर नमस्कार
18: हेलो
19: नमस्कार काका सुन्नु भएन
18: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
19: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
18: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
19: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
19: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
18: अनि कति बेला बस्छन् त डाक्टर
19: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: every day.
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 10 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।